आन्तरण गरिएको छ। मोबाइल टावर सञ्चालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाइएको छ। बाढ़ी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ।

0: पन गरिएको छ। प्राधिकरणका अनुसार पहिचान खोल्न नसकेका शव विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएका छन्। हालसम्म 95 शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिहरूलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ। यसैबीच भोटेकोशी हिमबादीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव हिजो पारित गरेको छ। सभामुख डोलप्रसाद अर्यालले राख्नुभएको विशेष प्रस्ताव बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन कार्य व्यवस्थापिकाले पुनर्वास र पुनर्निर्माण सम्बन्धमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो। सर्वदलीय सहमतिपछि सभाले विशेष प्रस्ताव पारित गरेको हो। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोलप्रसाद अर्याल,
1: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
0: हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। रसुवा भाडीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित त्यस क्षेत्रकै ठूलो विपत्ति भएको उल्लेख गर्नुभयो। उहाँले विपत्तिमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनस्थापनामा सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो।
2: बाढ़ी प्रभावित भोटेकोशी त्रिशुली जलाधार क्षेत्रमा कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले आकलन गरेको छ। बाढ़ी प्रभावित मध्ये खास खास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण विधि अन्तर्गत गरिएको विश्लेषणले कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको देखाएको हो। ऱ्यापिड तत्काल पुनर्स्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि मानिन्छ। यसले विपदपछि तत्काल पुनर्स्थापना आयोजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणका आधारमा जानकारी समेत उपलब्ध गराउने गरिएको छ। भोटेकोशी त्रिशुली नदीमा गत बुधबार विनाशकारी बाढ़ी आएको थियो। सरकारी तथ्याङ्क अनुसार बुधबारसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1100 भन्दा बढ़िरहेको छ।
0: भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभाव परेका हजारौं परिवार मध्ये धेरैका लागि सबभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु पनि छ। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु जोगाउन नसकिएको गुनासो गर्न थालेका छन्। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। भोटेकोशी हिमबाढ़ी किसानका हजारौं पशु चौपाया गुमेका छन्। गाउँमा पशुधन केवल सम्पत्ति होइन किसानको सामाजिक र आर्थिक सुरक्षाको आधार पनि बन्ने गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईकुण्ड, बेनीघाट, त्रिशुली र देवघाट आसपासका क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशु बगाएको उल्लेख गरिएको छ। पशु व्यवस्थापनको लागि सरकारवाला निकायको भूमिका कस्तो हुन्छ, विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ। यसबीच रसुवाको भोटेकोशी हुँदै 10 भदौमा आएको आकस्मिक बाढ़ीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दावी हुने क्रम बढ़ेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दावी गरेको पाइएको छ। सोही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दावी भुक्तान माग गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ दावी भुक्तानी परिसकेको छ र यो रकम बढ़दै जाने देखिएको छ।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसार

0: कारण भइरहेको साझा खबरमा रसुवा बाढीपछि मरेका पशु चौपायाको व्यवस्थापन प्रभावकारी बनाउन सुझाव।
1: जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
2: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, तरकारीको भाव सस्तियो तर ग्यासको अभाव भने कायमै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5 अर्ब 20 करोड़ 60 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7 अर्ब 37 करोड़ 60 लाख 73 हजार रूपियाँ थियो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2 अर्ब 17 करोड़ रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5 अर्ब 20 करोड़ 60 लाख 73 हजार 891 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुनी जोखिममा 51 हजार शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51 हजार भन्दा बढ़ी नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्रपृष्ठमा जनक शिक्षा 2 महिनादेखि काम विहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घर्दै हिमताल फुट्ने समयान्तर बढ्दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुविदीले खबर लेख्नु भएको छ। किन बढ्दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50 अर्ब नाग्ने आकलन, पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा पनि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन्। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
2: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अरबौं डलरको लगानी खन्याइँदैछ तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचाररत उहाँ एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हान्यो। विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भोटेकोशी बाढ़ीको असर, बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरुङमै कोही न थाल्यो 25 करोड़को फलफूल शीर्षकमा ऋषि राम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसंचार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। घोटेकोशी बाढ़ीका 8 दिनमा काठमाण्डुबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुँवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगी र त्यसमा ग्यास आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चूक, हिमचट्टान खसेको 38 मिनटपछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाण्डुमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यपालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आआफ्नो महाधिवेशन कार्यपालिका 16 देखि 19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट भेले ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्ग वा सञ्चालनमा नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाण्डौ ल्याउन लागि हो। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायणी यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाण्डुमा ग्यास ढुवानी गर्ने भाड़ादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर, काठमाण्डु, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिए। गोर्खापत्र दैनिकको भित्री पन्नामा सस्तियो तरकारी, राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिने भयो घरगोठको बीमा शीर्षकमा गुल्मीबाट लेखिएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिण राज्य मोनको कैब रामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 जना प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वड़ामा बाढ़ी प्रभावित भएको बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिलेभन्दा पनि निकै राम्रो लागेकोले गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नुभएको छ।
2: साझा खबरमा खेलखबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 क्षतिमा पूरा गर्यो। नेपालले अघि टफ T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो, जहाँ 6 खेल मात्र जितेको थियो। नेपालमा पहिलोपटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएल भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19 27 काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर्ड हलमा हुने लीगमा 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लीग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लीग हो। नेपाल भलिबल लीगमा 6 3 विदेशी खेलाड़ी राख्ने प्रावधान रहेको छ।
0: विपदपछि मृत पशु चौपायको व्यवस्थापन आवश्यकता र भइरहेका पहल कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा 6 शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बाढ़ीले बगाएर मरेका पशु चौपायको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेकोशी बाढ़ीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपायको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौं।
1: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लजभित्र त्यो माटोभित्र पुर्या होला कति ठाउँबाट गन्ध आइरहेछ तर त्यही हो अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक अ बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हाम्रो मेन अटेन्सन त्यहाँ छ तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो कि
13: जस्तो अब मरेको पशु चोपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ
1: हामी अब टेक्निकल साइडमा होइन तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन हाम्रो टिममा भेट डक्टर्सहरू हुन्छ उहाँहरूले चाहिँ नि लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने के गरेर लाइक गन्ध डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ तर
13: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवा बाढी पछिको पशु चौपायाको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने यो राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई
1: एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको हो लाइफ स्टक डिपार्टमेन्ट आउँछ त्यसपछि भेटनेरी एसोसिएसनहरू छ त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ आई थिङ्क दे आर अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसन्सहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ एनिमल पपुलेसनले चाहिँ ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरेका हुन्छ त्यो हिसाबले चाहिँ नि इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तै लाइक हुन्छ नि वी आर रेडी टु कोअर्डिनेट विथ
13: थुप्रै व्यक्तिहरूको पशु चोपा त्यो बाढीमा परेको हुन सक्छ उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चोपायाको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन
1: त्यो त लाइक हुन्छ नि अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन
2: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै 4216 सम्पर्कविहीन खोज तथा उद्धारका लागि 21,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
2: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोसी बाढीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
14: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन 50 अर्ब बढ़ी बीमा दावीको आकलन। तरकारी सस्तियो ग्यासको अभाव कायमै।
2: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 भन्दा बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको दावी।
14: र नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनबीए शुरू हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विपदमा परेका व्यक्तिहरूको उद्धारमा विगतका र अहिलेका सरकारहरूबाट भइरहेका विभिन्न भूलचुक तर्फ। यहाँ एउटा खोला जस्तो देखाइएको छ। बीच भागमा 3 जना व्यक्तिहरू छन्, हात उठाएका छन्। उनीहरूले उद्धारको लागि अनुरोध गरेको जस्तो देखिन्छ। दाहिनेतर्फ अहिलेका प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति ती मानिसहरूतर्फ हात देखाइराखेको जस्तो देखाइन्छ भने देब्रेतर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देखिने व्यक्तिको देब्रे हात ती 3 जना व्यक्तितर्फ देखाइरहेको जस्तो देखाइन्छ। त्यहाँ त्यसरी देखाइएको छ र माथि यस्तो लेखिएको छ, पहिले भिजिबिलिटी पुगेन, अहिले कुबिलिटी पुगेन।
14: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज। नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
16: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
15: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
17: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
18: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
19: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
18: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
19: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
18: प्रोपाइटर विष्णु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
19: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
4: शरीर फुलेर भ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
7: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
7: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9908887878।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
12: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
13: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
12: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
13: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
12: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323354।
13: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर। छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-031-429।
8: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
9: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
10: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
9: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
10: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
8: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्यो।
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मुलंगवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निर्गण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन भन्ने गर्दै गर्नुहोस्, म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 18 गते, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर आज 3 तारिक, शक सम्वत् 1948, नेपाल सम्वत् 1146, गुलागा रौद्र नामक सम्वत् र दक्षिणायन वर्ष ऋतु आज बिहिबार रहेको छ। भाद्र कृष्ण पक्ष तिथि रहेको छ, आज सप्तमी तिथि रहेको छ। नक्षत्रमा रहेको छ कृतिका नक्षत्र, योगमा रहेको छ व्याघात योग, कर्णमा रहेको छ बाबा करण रहेको छ। चन्द्रमा आज मेष राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय 5:44 भयो भने सन् सूर्यास्त 6:21 हुनेछ। आजको दिनमान घड़ी 12:37 रहनेछ। आज विशेष गरी अमुक्त मरण सप्तमी, गौरा सप्तमी भनेर पनि आजको दिनलाई विशेष रूपमा हामीले बुझ्न सकिन्छ, चिन्न सकिन्छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पारिरहेको छ। आजको समय

कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय, आजको काल समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। आजको कालबेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:12:39 दिउँसोको 4:47 30 सेकेन्डसम्म कालबेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 5:43:35 बिहानको 7:18:25 शुभ बेला। यस्तै गरेर शुभ बेला साँझमा यानि कि दिउँसो पनि रहेको छ दिउँसोको 4:47:31 विशेष गरी साँझको 6:22:21 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 12:02:58 दिउँसोको 1:37:48 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने ग्रह गोचरको विषयमा पनि जानकारी भने म गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुनै राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा। यस्तै गरेर सूर्य सिंह राशिमा भने चन्द्रमा मेष राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु विशेष गरी सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ। कृतिका नक्षत्रको प्रथम चरण नाम आउनेछ अमृत अथवा अमृता भन्ने नाम आउँछ। अन्त्यनडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बल जबरजस्ती लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको अवेगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभ चिन्तकहरू टाढिन सक्छन्। ठूला आशा देखाउनेहरूबाट धोका र सावधान रहनुहोला। बोली व्यवहारमा संयम रहँदै गरेको युक्तपूर्ण व्यवहारले फाइदा दिलाउने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि चिता काम सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। रमाइलो जमघरका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। पिछडीका परिवारजनसँग भेटघाट हुने खालको योग पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्च बढ्नुको साथै अर्थाभाव खकिनाले बनिसकेको काम दोहोर्याउनु पर्ला। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल लाभ नहुँदा पछि फाइदा हुने फाइदाहरू घट्न सक्छ। तैपनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुको साथै यात्रा भने अवसर जुट्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन नयाँ जिम्मेवारी प्राप्त हुनुको साथै काममा ठूलो फड्को मार्न सकिन्छ। मनका धन लाभ हुनेछन्। पारिवारिक आवश्यकता पूर्ति हुँदै जाँदैछन्। रोकियो काम सम्पादन हुँदै जाँदैछन् भने आयस्रोत समेत बढ्ने समय रहेको छ। साझेदारी सट्टापट्टा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदै फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनतले काममा उत्साह जगाउँदैछन्। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्नेछ। एउटै प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सामाजिक नेतृत्व हात लागि हुन सक्छ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नु पर्ला। परिस्थितिवश सोझो जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनु पर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिको लागि काम गर्न सकिने खालको योग भइ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन पहिलेका समस्या दोहोर्नाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ। तर समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यको लागि निश्चित समय आराम गर्नु पर्ला। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुने खालको योग भइ राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार व्यवसायले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ, मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सक्छ, प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला, आफन्तको साथले आशा जगाउनेछ, गृहस्थी सुखद र यात्रा रमाइलो रहने खालको योग भइराशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन रोकिया काम पुनः प्रारम्भ गर्न सकिन्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् र आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने पहिला कामद्वारा अधिकार स्थापित गर्न सकिन्छ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन परिस्थितिवश चित्त काममा अलमल हुनेछ। कामको मेसो नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ। आफ्ना मेहनतबाट अरूले फाइदा उठाउलान्। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसके पनि बुद्धिको उपयोगले लाभ हुनेछन्। व्यापार व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भइ राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन परिस्थिति अनुसार चल्न नसक्दा अलि दुःख पाइन्छ। हदारीको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। विश्रमतीको पचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाको लागि उपयोग भइने सम्भावना रहेको छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन पनि सफल हुने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन उद्योग र व्यापारमा विशेष फाइदा हुने समय रहेको छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्रता सहयोग जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। बल जबरजस्ती पनि चिता काममा सफलता पाइनेछ। मेहनतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह समेत जगाउने खालको योग भइ राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्पतिपूर्ण स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 9845725323 र 9806575723 नम्बरमा। तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा अनि परिचर्चाहरू पनि गर्न सकिन्छ। फोन भने गर्न नबिर्सनुहोला 9845725323 र 9806575723 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ? धादिङबाट बेनिसा मगर बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: धादिङ
0: गजुरबाट बोल्नु भएको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको विषयमा।
0: भाइको विषयमा जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2060 साल।
0: 2060 साल
1: भदौको महिना 18 गतेको।
0: भदौ 18 गते। समय भन्नु?
1: समय बिहान 6:30।
0: बिहानको 6:30 हो?
1: हजुर हो।
0: बिहानको 6:30 जन्म कुन जिल्ला भएको हो?
1: घरमै धादिङै हो।
0: भाइको भन्नुभयो होइन?
1: हजुर धादिङ। हजुर भाइको।
0: ल, 2060 साल भाद्र शुक्ल पक्षको बिहिबार अष्टमी तिथिमा जन्म, वृश्चिक राशि, ज्येष्ठाको दोस्रो चरण नाम आउँदो रहेछ, याबाट यादव भन्ने नाम आउँछ। आज राक्षस गर्नु परेको छ है? अनि त्यसपछि प्रतिपदा षष्ठी एकादशी तिथि घातक हुन्छ, शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ। भाइको लागि चाहिँ अलिकति माङ्गलिक ग्रह परेको छ, अलिक छिटो रिसाउने स्वभावको छ, एकरो स्वभावको देखिन्छ यहाँबाट हेर्दा। पूर्णिमाको व्रत बस्नुपर्छ, चन्द्रमा खराब छ, चाँदीको सिक्रीहरू बनाएर लगाउँदा पनि राम्रो हुन्छ है। यस्तै गरेर बाबुको शत माङ्गलिक परेका छन्। यो माङ्गलिकको शान्ति, मङ्गलबारको व्रत, माङ्गलिकको रत्न कवच बाबुले लाउनुपर्छ, नभए विवाह प्रेम असफल हुने ग्रह परेका छ। सरकारी क्षेत्र, सरकारी जागिर, राम्रो आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रा ग्रहहरू थिए। अहिले बाबुलाई ग्रह सङ्कटा चलिरहेको छ, शुक्र चलिरहेको छ, स्त्रीबाट टाढा रहनुपर्छ, अलिक झुटो आरोप लाग्ने, मुद्दाहरू पर्ने, जेल नेल पर्ने खालका ग्रहहरू पनि परिराखेको छ। अलिकति सावधान रहनुपर्छ भन्ने कुराहरू देखाउँछ यहाँबाट हेर्दा। अलिक पानी धेरै पिउने, पेटमा समस्या, पेटको अपरेसनहरू पनि गराउन सक्ने सम्भावनाहरू पनि देखाउँछ। दाजुभाइमा आत्मीयता कम हुने, मेलमिलाप कम हुने ग्रहहरू पनि परेको देखाउँछ। अलि हिम्मतिलो, जोसिलो, रसिलो ग्रहहरू छ, तर रिस चाहिँ अलिक कडा भएको कारणले रिसलाई कम गर्ने, कन्ट्रोल गर्ने ग्रह अलि राम्रो ग्रह छैन अहिले, अलि दशा लागिरहेको छ बाबुलाई। समस्या जिज्ञासा के छ भन्नुहोस् त? विवाह माङ्गलिकको रत्न कवच लगाउने अनि विवाह भइहाल्छ, विवाह गर्न पाइन्छ। कि 26 वर्ष भित्र विवाह गर्ने, कि 29 पछि विवाह गर्ने,
1: अनि कुन दिशा जानुपर्छ?
0: कुन दिशा जानुपर्छ? जुन दिशाबाट ल्याए पनि हुन्छ, माङ्गलिक केटी ल्याउनु पर्यो।
1: हजुर,
0: माङ्गलिक भएको केटी, सप्त माङ्गलिक बाबु परेछ, केटी पनि सप्त माङ्गलिक परेकै ल्याए राम्रो हुन्छ।
1: नभए अरू
0: हजुर जुन दिशाबाट ल्याइने हुन्छ, माङ्गलिक केटी चाहियो है, बुझ्नुभयो? मैले भन्न खोजे त तपाईँले तपाईँ दिशा मात्रै फोकस गरिरहनु भएको छ अनि माङ्गलिकको वास्ता गर्नु भएको छैन
1: है।
0: यो माङ्गलिकको वास्ता नगरिकन माङ्गलिक नभएको केटी ल्याउनु भयो भने बिहा गरेर भाइले अनि फेरि 6 महिना 1 वर्ष दिनमा अर्को फेरि बुहारी खोज्नुपर्छ, अनि नानीको पनि जीवन बर्बाद, भाइको पनि जीवन बर्बाद हुन्छ है। एकदम सावधान रहनुपर्छ। अरू केही छ समस्या जिज्ञासा, केही सोध्न मन लागेको छ? उहाँले फोन गर्नु भएको छ हामीलाई, विशेष गरी दार्जिलिङबाट फोन गर्नु भएको थियो उहाँले चाहिँ तपाईँहरू पनि विवाह गर्न खोजिराख्नु भएको छ भने कुन राशिको बिहा गर्ने अनि कुन दिशाबाट बिहा गर्ने भन्ने कुराहरू चाहिँ मनमा हामीलाई त्यही सम्बन्धीको ज्ञान भएको कारणले गर्दाखेरि त्यही कुराहरू चाहिँ हाम्रो मनमा आइराखेको हुन्छ क्या। त्यस्तो होइन, त्यो गलत हो। हामीले विशेष गरी औँसी परेको नानी छन् भने औँसिनी भएको केटासँग बिहा गर्नुपर्छ, माङ्गलिक परेको नानी छिन् भने माङ्गलिक नै परेको केटासँग बिहा गर्नु धेरै कुराहरू हुन्छ। यो दिशा भन्ने कुरा नर्मल हो क्या, बुझ्नुभयो नि तपाईँहरूले चाहिँ। बेन कुरा चिना जुदाएर बिहा गर्नुपर्छ, चिना मिलाएर बिहा गर्नुपर्छ अनि मात्रै राम्रो हुन्छ, हामी सफल हुन सकिन्छ। विवाह भनेको चाहिँ एक वर्ष एक महिनाको लागि होइन, होइन। विवाह भनेको चाहिँ एकपल्ट विवाह गरेपछि त्यो व्यक्तिसँग जीवन जिन्दगीभरि हामी त्यही व्यक्तिसँग जीवन बिताउने हो कि होइन भन्नुहोस् त। त्यो भएर तपाईँले यसमा विशेष ख्याल गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ, निर्धक्क भएर फोन गर्नुहोला। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, ज्योतिष वास्तुमा उहाँलाई स्वागत गर्छु। काँडाको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हजुर हजुर नमस्ते, काँडाको बोल्दै हुनुहुन्छ। हेलो, ल फोन गर्नुहुन्छ, फोन लागेको छ, मैले फोन उठाएको पनि छु। उहाँले रेडियो घन्काएर बस्नु भएको छ अनि रेडियो सुन्नुहुन्न, अनि फेरि गुरुबाले फोन उठाएर काटिदिनुभयो पनि भन्नुहुन्छ होला क्या, होइन। अब नसुनेपछि त काट्नै पर्यो नि, तपाईँ नबोलेपछि त फोन काट्नै पर्यो नि, हो कि होइन भन्नुहोस् त। त्यो भएर एकदम ख्याल गर्नु, फोन गर्दाखेरि फोन लाग्यो नलाग्यो यसो विचार गर्नुपर्छ क्या, अनि बल्ल सजिलो हुन्छ। रेडियो पनि बजाउनुपर्छ, रेडियो चाहिँ परिवारको नजिक लगाएर राखिदिने, आफू चाहिँ अलिकति पर गएर फोनमा कुराकानी गर्नु। रेडियो बाहिर राख्नुहोस्, तपाईँ भित्र बसेर कुरा गर्नुहोस्, अथवा रेडियोलाई भित्र राख्नुहोस्, तपाईँ बाहिर बसेर कुरा गर्नुहोस् है, जसो गरेर। अथवा रेडियो माथि पिँढीमा राख्नुहोस्, तपाईँ तल बसेर तल झरेर फोन गर्नुहोस्, होइन, त्यो पनि गर्न सकिन्छ नि त। त्यही भएर विशेष ख्याल गर्नुहोला। मोबाइलको टावर आउने ठाउँमा गएर फोन गर्नुहोस्, विशेष गरी पहाडतिर मोबाइलको टावर नआउन सक्छ, त्यही भएर अलिकति टावर आउने ठाउँतिर गएर फोन गर्ने कोसिस गर्नु, फोन लागिहाल्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो, नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: राधे राधे, म मिना पौडेल, बर्दिवास नगरपालिकाबाट।
0: मिना पौडेल, बर्दिवास नगरपालिकाबाट, कस्तो विषयमा हेर्नु चाहनुहुन्छ?
1: देवर बाबुको।
0: देवर बाबुको हेर्न चाहनुहुन्छ, अनि कार्यक्रम कतिको सुन्नुहुन्छ बर्दिवासतिर?
1: एकदम सुनेर फोन पनि लगाइरहेको छु गुरुबा, फोन मैले छोरीको पनि हेरेँ, श्रीमानको पनि हेरेँ, अब देवर बाबुको चाहिँ हेर्नु पर्यो भनेर।
0: भन्नुहोस् त, देवर बाबुको जन्ममिति कति हो?
1: 2050 साल।
0: 2050
1: साउन महिनाको 18 गते सोमबार दिउँसोको 12:30 बजे।
0: 12:30 बजे
1: हजुर,
0: दिउँसो 12:30 मिनटमा हो। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। देवर बाबुको 2050 साल श्रावण शुक्ल पक्षको सोमबार पूर्णिमा तिथिमा जन्म भएको रहेछ, अनि त्यसपछि मकर राशि आउँछ, नाम आउँछ खुबाट, नाम आएको छ खुम बहादुर, खुम प्रसाद, यस्तो नाम आउँछ। अन्तिनाडी देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी घातक, मंगलबार घातक हुन्छ, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक हुन्छ भनेर लेखिया छ। सरकारी चाकरी खाने राम्रो ग्रह छ, आर्मी पुलिसमा भर्ती हुनलाई राम्रो ग्रह छ है, अनि त्यसपछि विदेश यात्राको लागि राम्रो ग्रहहरू छ। त्यस्तो नराम्रो ग्रहहरू देखिँदैन। विवाह र दाम्पत्यमा चाहिँ एउटा आँखसँग विवाहहरू गर्नुपर्छ, विवाह र दाम्पत्यमा अलिकति बाधा छ र बाबुलाई। अनि घर परिवार अहिले संकटा भन्ने ग्रह चलेको छ अहिले 36 वर्षसम्म संकटा त्यसपछि 1 वर्ष मंगला त्यसपछि 2 वर्ष पिंगला भनेको 39 सम्म ग्रहहरू अलि कमजोर ग्रहहरू छ
1: हजुर
0: सत्यनारायणको पूजा रुद्री पूजा लाउनु पर्छ है
1: हजुर
0: अनि राम्रो हुन्छ समस्याहरू आउँदैन बाधाहरू रोकावटहरू कम हुन्छ है
1: हजुर
0: अरु केही छ समस्या जिज्ञासा केही सोध्न मन लागेको छ
1: अनि सन्तान कति वटाको छन् भन्दा चाहिँ नि गरे भन्दा
0: सन्तान त प्रशस्तै मात्रामा छन् नि
1: र अहिले चाहिँ दुई भाइ छोरा छन् एउटा अनि रोगी खालको छ न बाबुको ग्रहले हो कि भनेर
0: होइन बाबुको ग्रहले होइन त अब सन्तानकै ग्रहले पनि हुन सक्छ
1: हजुर अनि श्रीमती कति खाले
0: यस्तो छ ग्रह कुण्डलीबाट हेर्दाखेरि चाहिँ तपाईँको देवर भन्दा देवरानी अलिक कडा स्वभावकी क्या
1: हो र
0: त्यस्तो ग्रह छ देवरको देवगण परेको छ अनि श्रीमतीको चाहिँ राक्षसी गण परेको राक्षसी गण त अलिक कडा हुन्छन् छिट्टो रिसाउने स्वभावका हुन्छन् हो कि होइन
1: हजुर अनि यो श्रीमतीसँग घरबार हुन्छ त
0: त्यही त आँखसँग बिहा गर्नुपर्छ भने त मैले अघि नै
1: आँखसँग फेरि बिहा गर्नुपर्छ
0: पहिला पनि गरेको हो आँखसँग विवाह
1: अह थिएन गुरुबा त्यसै विवाह गरेको हो
0: आँखसँग विवाह गर्नुपर्छ अनि त्यसपछि अब तपाईँको देवरानी माङ्गलिक हुनुहुन्छ कि औँसी हुनुहुन्छ कि के हुनुहुन्छ त्यो पनि पत्ता लगाउनु पर्यो होइन
1: हजुर
0: अनि बल्ल त राम्रो हुन्छ नि देवरानी कस्तै छिन् त कडा स्वभावकी हुनुहुन्छ
1: अलिअलि कडाकडै खालको छिन् त्यही त धेर जाति घरमा बस्दिनन् माइततिर जान्छन् अनि अब घर टाढेर बस्छन् कि के गर्छन् भन्दा सोध्नु पर्यो कस्तो आग्रह भनेर
0: देवरानीको जन्ममिति र समय थाहा छ
1: थाहा छैन गुरुबा
0: त्यो थाहा पाउनु पर्यो अनि हुन्छ हुँदैन घरबार दाम्पत्य हुन्छ हुँदैन ग्यारेन्टी गरिदिइहाल्छु मैले है
1: हजुर
0: ठिक छ देवर बाबुले के गर्नुहुन्छ
1: अहिले होटलमा काम गर्नुहुन्छ
0: होटलमा राम्रो छ होटल सम्बन्धी काम राम्रो छ काम सिकेर पछि आफै सानो होटल
1: अनि यस्तो गुरुबा कमाइ हुन्छ अनि खर्च चाहिँ यस्तो बचत चाहिँ हुँदैन के भएको हो त
0: त्यसको लागि त रत्न कवच लाउनुपर्छ
1: रत्न कवचै लाउनु पर्छ
0: त्यो तपाईँको बाबुको छोरालाई पनि रोगी छोरालाई पनि रत्न कवच लगाइदिनु एउटा
1: हजुर
0: है रत्न कवच लगाइदिनु भयो भने अब अहिलेदेखि रोगी हुँदै गयो भने पढाइ पनि बिग्रिन्छ स्वास्थ्य पनि बिग्रिराखेको हुन्छ शरीर पनि कमजोर भइराखेको हुन्छ होइन त्यो भएर यी कुरामा एकदम ख्याल गर्नु है
1: हजुर
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
1: हुन्छ
0: उहाँले फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो देवर बाबुको विषयमा हेराउनुको लागि फोन गर्नुभएको रहेछ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने श्रीमान श्रीमतीको मनमुटा भइराखेको छ झै झगडा भइराखेको छ भने तपाईँको सम्बन्ध कस्तो रहला राम्रो नराम्रो यसलाई कसरी सुधार गर्न सकिन्छ होला भन्ने विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराउनेछु विशेष गरी चाहिँ तपाईँले एकदम सावधान भएर फोन गर्नुहोस् निर्धक्क भएर फोन गर्नुहोस् फोन गर्दा जन्ममिति र जन्म समय तपाईँले हामीलाई टिपाउन सक्नुपर्छ समय थाहा छैन अथवा महिना थाहा छैन भन्नुभयो भने कार्यक्रम ज्योतिष वास्तुबाट हेराउन मिल्दैन त्यो भएर जन्ममिति र जन्म समय तपाईँले हामीलाई ठ्याक्कै भन्नुपर्छ है अनि मात्रै हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काँडो को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्कार गुरु
0: काँडो को बोल्दै हुनुहुन्छ
2: म इच्छाकामनाबाट
0: वडा नम्बर 3 इच्छाकामना गाउँपालिकाबाट
2: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ इच्छाकामनातिर
2: म सधैँ सुन्छु सर गुरु फोन लगायो लाग्दै लाग्दैन गुरु
0: फोन लगायो लाग्दै लाग्दैन धेरैजनाले फोन गर्नुहुन्छ त्यही भएर हो नि है
2: हजुर
0: आज कसको विषयमा हेर्न चाहनुहुन्छ त
2: म मेरै विषयमा गुरु
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
2: 2035 साल वैशाख महिनाको 25 गते गुरु
0: 2035 साल वैशाख महिनाको 25 गते सोमबार हो
2: हजुर
0: जन्म समय पनि भन्नुस् त
2: बेलुकाको 6:30
0: बेलुकाको 6:30 हो जन्म कुन जिल्ला हो चितवनमै हो जन्म
2: चितवनमै हो गुरु
0: ल सुन्नुहोस् है ध्यान दिएर
2: हजुर
0: 2035 साल वैशाख शुक्ल पक्षको सोमबार द्वितीय तिथिमा जन्म वृष राशि कृतिका नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ तपाईँको हजुर
2: 2035
0: त्यही त 35 साल त भनेको छ त मैले पनि तपाईँको कृतिका नक्षत्रको चौथो चरण नाम आउँछ एकारत्न भन्ने नाम आउँछ एकारत्न नाम आउँछ के नाम राख्नु भएको थियो नारायणको यो भन्दा पहिला हजुर
2: अमृत बहादुर गुरु
0: अमृत त तपाईँको बोलाउने नाम होला नि
2: पहिला अब चिनाइ हेर्दा गाउँकै चर्चीले चिनाइ हेर्न लगाउँदा अमृत निकालेको
0: अमृत आउँदैन एकारत्न भन्ने नाम आउँछ है
2: हजुर हजुर
0: तपाईँको जन्म समय कति बजे हो
2: बेलुकाको 6:00 6:30
0: हो त नि बेलुकाको 6:30 अमृत नाम आउँदैन एकारत्न भन्ने नाम आउँछ है
2: हजुर
0: अन्तिर नि राक्षस गर्नु परेको छ अलि छिटो रिसाउन मन लाग्दो रहेछ होइन
2: हजुर
0: घातकमा परेको छ तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार तपाईँलाई राम्रो हुँदैन नयाँ कामहरू लामो यात्राहरू शनिबार नगर्नु नम्बरमा 2 राशिमा सिंह राशि पनि तपाईँले घातक छ तपाईँको विवाहमा दाम्पत्यमा बाधा छ तपाईँको विवाहमा दाम्पत्यमा बाधा आउने ग्रहहरू परेको छ त्यस्तै गरी कालो सर्पयोग पनि परेको छ तपाईँको कामहरू गर्दै गयो धेरै दुःख पाउने ग्रहहरू छ काममा रोकावटहरू आउँछ कमाएको धन बचतै हुँदैन खर्च भइहाल्ने हुन्छ है चन्द्रमा पनि अलिकति बिग्रिएको छ पानीबाट समुद्रहरूबाट अलिक टाढा रहनु तपाईँ त्यति राम्रो चाहिँ हुँदैन यसबाट होइन अब पेटमा समस्या हुन्छ पेट सम्बन्धीको पानी अलिक धेरै पिउने गर्नुपर्छ तपाईँले होइन अनि त्यसपछि राम्रो हुन्छ समस्याहरू आउँदैन अहिले दशा तपाईँलाई चलेको छ सिद्धा र अर्को ग्रह चलेको छ शनि है शनिको प्रभाव छ ठिक छ ग्रह त्यस्तो नराम्रो छैन कालो सर्पयोगको तपाईँले रत्न कवच लाउनु पर्छ कालो सर्पयोगको अनि पैसा कमाउन पनि सकिन्छ अनि त्यसपछि बचत पनि हुन्छ परिवारमा झैझडा मनमुटाव पनि हुँदैन तपाईँले कालो सर्पयोगको रत्न कवच चाहिँ लाउनै पर्छ यो लगाउनु भयो भने तपाईँलाई राम्रो भइहाल्छ केही पनि समस्या आउँदैन है अनि अरू के सोध्न मन लागेको छ भन्नुहोस् त
2: हजुर
0: अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ
2: हजुर यो छोराछोरीको सम्बन्ध
0: छोराछोरीसँगको सम्बन्ध तपाईँको मध्यम खालको हुन्छ ज्येष्ठ सन्तानसँग ग्रह मिल्दैन विशेष गरी छोरासँग ग्रह अलि नमिल्ने ग्रहहरू छ
2: हो हो गुरु दुईटा छोरासँग मिल्दैन
0: त्यो ग्रह छ तपाईँको चाहिँ अब यसको लागि चाहिँ रत्न कवच लाउनु न एउटा अलि उन्नति प्रगति धेरै गर्न सकिएन क्या जीवनमा अलिकति कठिनाइ भयो जे काम गर्यो त्यही काममा पछाडिबाट मान्छेले खुट्टा तानिदिने अनि गर्न नसक्ने अवस्थाहरू आउने कमाएको कुराहरू बचत गरेर एक ठाउँ पार्न नसक्ने परिवारमा असमझदारी मनमुटाव हुने रिस धेरै उठ्ने ग्रह छ क्या तपाईँलाई
2: हजुर
0: यो सबै कुराबाट राम्रोको लागि यो रत्न कवचमा आउँछ यो रत्न कवच लगाइदिनु राम्रो हुन्छ चिन्ता नगर्नु ठिक छ ग्रहहरू है
2: हजुर
0: हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी इच्छा कामना गाउँपालिकाबाट फोन गर्नुभएको उहाँले चाहिँ दिन पनि विशेष विशेष दिन आउँदैछन् ल हेर्नुहोस् है अब आज विशेष गरी जन्माष्टमीको व्रत पनि आउँदैछ मोहरात्रि भन्छ यसलाई चाहिँ तपाईँको चाहिँ 19 शुक्रबार विशेष गरी तपाईँले थाहा पाउनु भएको छ नि हो कि होइन है शुक्रबारको दिन 19 तपाईँको चाहिँ विशेष गरी अष्टमी आउँदैछन् कुन अष्टमी भन्दाखेरि तपाईँको श्रीकृष्ण जन्माष्टमी आउँदैछ फेरि नक्षत्र पनि तपाईँको रोहिणी नक्षत्र नै परेको छ क्या कुरा बुझ्नुभयो नि त्यही भएर यसपालिको श्रीकृष्ण जन्माष्टमी अलिकति विशेष चाहिँ रहेको छ है नभए 2 हुन्थ्यो कसैले नक्षत्र मान्ने हुन्थ्यो कसैले तिथि मान्नुहुन्थ्यो त्यो भएर 2 हुन्थ्यो यसपालि तपाईँको चाहिँ श्रीकृष्ण जन्माष्टमी शुक्रबारको दिन अष्टमी 43 घडी तपाईको चाहिँ विशेष गरी 53 पाला हैन अनि त्यसपछि तपाईको रोहिणी नक्षत्र चाहिँ 43 घडी 52 पाला रहेको छ त्यही भएर जन्माष्टमी व्रत श्री कृष्ण जन्माष्टमी व्रत मोहरात्रि दुर्वाष्टमी गौरा पर्व हैन विशेष गरी चाहिँ श्री कृष्ण दशरी रथ यात्रा पाल्पा तानसेन भगवती नारायण बीजेश्वरी श्री यात्रा भनेर लेखेको छ तपाईँको चाहिँ 79 गतिको लागि तयार भएर बस्नुहोला भोलिको लागि तयार भएर बस्नुहोला तपाईँहरू श्री कृष्ण जन्माष्टमीको व्रत सबैले गर्नुपर्छ है विशेष गरी चाहिँ जस्तै श्री कृष्ण जन्माष्टमी रामनवमी शिवरात्रि होइन यी विशेष हामीले कालरात्रि विशेष गर्नुपर्छ क्या व्रतहरू बस्नुपर्छ भगवान्को पूजाहरू गर्नुपर्छ होइन अनि त्यसपछि भोलि चाहिँ श्री कृष्णको नामहरू जप्ने कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः यो मन्त्र जप गर्नुहोस् है दुःख सुख सबै कुराहरू दुःख दरिद्रहरू सबै कुरा हटेर जान्छ घरमा सुख आउँछ समृद्धि आउँछ के भनेको छ भन्दा कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय क्लेशनाशाय भनेको दुःख क्लेशहरू सबै कुराहरू नाश गर्नेवाला होइन गोविन्दाय नमो नमः यो तपाईँले जप गर्न सक्नुहुन्छ है यो आएन भने तपाईँले जप गर्ने भनेको चाहिँ तपाईँले चाहिँ राधे श्याम गरे पनि हुन्छ नभए हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे है देवी देवता भगवान भनेको सबै एउटै रूप हो हाँगा बिगाहरू हुन् क्या यी चाहिँ हात जस्तै तपाईँको चाहिँ विशेष गरी तपाईँको एउटा शरीर छ तपाईँ जुन व्यक्ति हुनुहुन्छ तपाईँको लागि हात भनेको पनि इम्पोर्टेन्ट हो आँखा भनेको पनि इम्पोर्टेन्ट होइन हो कि होइन खुट्टा पनि इम्पोर्टेन्ट हो तपाईँको कान पनि इम्पोर्टेन्ट हो कि होइन हो त्यस्तै देवी देवताहरू पनि सबै आफ्नो आफ्नो ठाउँमा विशेष गरी आत्मा एउटै हो श्री हरि है त्यहाँबाट सञ्चालित भएका यी सबै कुराहरू हात खुट्टाहरू आँखाहरू टाउकोहरू हुन् फरक फरक अङ्गहरू हुन् शरीरका हरेक अङ्ग हाम्रो लागि उत्तिकै बराबर मान्यता छ होइन जस्तै श्री कृष्णबाट राम अवतार भयो अनि त्यसपछि कृष्ण अवतार भयो होइन वामन अवतार धेरै अवतार छन् नि त होइन देवी देवताहरूका यी अवतारहरू जस्तै तपाईँको चाहिँ माता पार्वतीबाट चाहिँ तपाईँको चाहिँ दुर्गाको कालीको भगवती नवदुर्गाहरूको होइन सरस्वतीको लक्ष्मीका सबै रूपहरू माता सरस्वतीबाट जस्तै गरी तपाईँको चाहिँ माता पार्वतीबाट चाहिँ उत्पत्ति हुने यी सबै कुराहरू चाहिँ माता लक्ष्मीबाट माता सीताबाट होइन उत्पत्ति हुने सबै कुराहरू चाहिँ हामी यसमा भ्रम पर्नु हुँदैन हामीले विशेष गरी पूजा आजा भन्दा धेरै पूजा आजा नगर्ने पूजा आजा अलिक कम गर्ने नाम जप धेरै गर्नुपर्छ क्या जस्तै गरी तपाईँले चाहिँ मन्त्र जपहरू अलिक धेरै बेसी मन्त्र जप गर्नु कलौ केशव कीर्तना भन्छ कलियुगमा केशवको कीर्तन गर्नुपर्छ भनेको नाम जप गर्नुपर्छ भन्यो क्या होइन त्यो भएर पूजा गर्ने ठाउँ छैन तपाईँको अनि के गर्ने होला भनेर चिन्तित हुनुहुन्छ भने चाहिँ हरे राम राम राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे भन्नु पर्यो क्या रेकर्ड गर्नु न एकचोटि है सजिलो हुन्छ तपाईँलाई हरे राम राम राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे यो मन्त्र जप गर्नुहोस् तपाईँले यसमा के हुन्छ भन्दा यसमा अरू बाहिरी शब्द छैन मात्रै भगवान्को नाम छ हरे भनेको हरि हरि होइन हरे राम फेरि राम राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हो कि होइन अरू छ त बाहिर केही पनि छैन यसमा सबै भगवान्को नाम छ यसमा चाहिँ जस्तै तपाईँले राधे श्याम श्याम श्याम राधे राधे राधे कृष्ण कृष्ण कृष्ण राधे राधे यो पनि जप गर्न सक्नुहुन्छ एउटै हो क्या जुन मन्त्र जप गरे पनि तपाईँको मनमा लाग्दा कुन चाहिँ गर्दा धेरै फाइदा होला फाइदा र बेफाइदा भन्ने हुँदैन जुन मन्त्र जप गरे पनि पाउनुहुन्छ तपाईँले चाहिँ विशेष गरी चाहिँ जस्तै ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गरे पनि हुन्छ तर महामन्त्र चाहिँ हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे एउटा मन्त्र भयो चाहिँ होइन यसरी तपाईँले दिनमा 108 पटक तपाईले मन्त्र जप गर्न सक्नुहुन्छ। जस्तै दिनमा 108 पटक जप गर्नको लागि तपाईले आधी घण्टासम्म चाहिँ यो मन्त्र पढिराख्नु भयो भने 108 हुन्छ क्या। होइन अब फेरि बिस्तारै पढ्नु भयो भने नहुन सक्छ, अलिक छिटो छिटो पढ्नु पर्यो। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यो मन्त्र तपाईँले जप गर्नुहोस् एक महिना, मात्र एक महिना जप गर्नुहोस्। तपाईँलाई यसले राम्रो भएन भने नगर्नु ल, मेरो जिम्मेवारी भयो। एक महिना जप गर्नुहोस्, होइन जप गर्दाखेरि तपाईँले आनन्दले बसेर जप गर्नु पर्दैन क्या, काम गर्दै जप गर्नु, भात पकाउँदै जप गर्नुहोस् न, होइन घाँस काट्न जानुहुन्छ भने घाँस काट्दै जप गर्नुहोस्, अफिसमा जानुहुन्छ भने अफिसमा जप गर्नुहोस्, गाडी चलाउनुहुन्छ भने गाडी चलाउँदा चलाउँदै जप गर्नुहोस्, व्यापार गर्नुहुन्छ भने व्यापारमा बसेर यो मन्त्र जप गर्नु, व्यापार तपाईँको बिस्तारै बिस्तारै वृद्धि हुन्छ, ग्यारेन्टी हुन्छ। के गर्ने हरे, यसरी जस्तै घाँस काट्दै हुनुहुन्छ भने हरे राम मन मनमै जप गरे पनि हुन्छ क्या। हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। फेरि जप गरिराख्ने, फेरि गरिराख्ने, एक हप्तासम्म तपाईँले कन्टिन्यू जप गरिराख्नु भयो भने तपाईँ त्यसपछि तपाईँको के हुन्छ फाइदा भन्दा, एक हप्तासम्म कन्टिन्यू तपाईँले यो मन्त्र मन मनमै गरिराख्नु भयो भने के फाइदा हुन्छ भन्दा, पछि पछि तपाईँले मन्त्र जप गरिराख्नुहुन्छ तर तपाईँले थाहै पाउनुहुन्न क्या मन्त्र जप गरेको छु भन्ने कुराहरू चाहिँ, अटोमेटिक यो चाहिँ मनमा आइराखेको हुन्छ। कुरा बुझ्नु भयो नि? हो, त्यो भएर तपाईँले चाहिँ विशेष ख्याल गर्नु होला, यो मन्त्र जप गर्न सबैले सबैलाई सिकाउनु होला। बाबु नानीको पढाइ कमजोर छन् भने पनि यो मन्त्र जप गर्न, बाबु नानीहरू विद्यार्थीहरूलाई धेरै समय होइन 20-25 मिनट यो मन्त्र जप गर्न सिकाउनुहोस्, तपाईँहरूले राम्रो पक्का नै हुन्छ है, फरक पर्दैन। 9845175223 र 9806575223 नम्बरमा तपाईँहरूले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी प्राप्त भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: रेडियो बिहानी 97.6 MHz।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741031429।
8: बुढा आज इन्टरभ्यू थियो के भयो त?
9: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
8: होइन के भन्छ, कसरी नि?
9: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
8: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
11: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
11: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
2: रेडियो बिहानी 97.6 MHz।
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
13: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
13: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै
7: विपिन। रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: लस्तो है मेवे फेवेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्बन्न बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिन्जिम सेगो है रोमा।
3: ओहो होइन के हो, अझ हातमा सुनको औठी पनि?
8: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98411-97913 र 98139-1519।
9: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
10: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
12: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
1: रेडियो बिहानी 97.6 MHz।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाज सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित वचनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा जयमसी भन्न चाहन्छु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझैं आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ र यसबाट परमेश्वरले आज तपाईँ र मलाई के भन्दै हुनुहुन्छ त्यो कुरा हामी सुन्नेछौ र मनन गर्दै जानेछौ। आउनुहोस् हामी मत्तीको पुस्तक 13 अध्यायको पद 47 52 पाठ गर्दै अगाडि बढ्नेछौ। यहाँ शीर्षकमा दिएको माछा पक्रिने जालको दृष्टान्तलाई चाहिँ एउटा स्वर्गको राज्यसँग तुलना गरिएको छ। अब कसरी यसलाई चाहिँ यीशुले व्याख्या गर्दै हुनुहुन्छ हामी हेर्दै जानेछौ। यहाँ लेखिएको छ, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जाल जस्तो पनि हो जसमा हर किसिमका माछाहरू पर्दछन्, अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले र बसेर असल जतिलाई भाँडाहरूमा जम्मा गरे र खराब जतिलाई बाहिर फाले। युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्याउनेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्। हामीले विभिन्न दृष्टान्तहरू उदाहरणहरू हेर्दै गएका छौं। यहाँ परमेश्वरले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। उहाँले योभन्दा केही पद अगाडि मत्ती 13:24 पनि उहाँले सामाको दृष्टान्त बताउनु भएको थियो, जहाँ एउटा खेतालाले आफ्नो खेतमा असल बिउ छर्दछ तर केही दुष्ट व्यक्तिले चाहिँ सामा पनि रोपिदिन्छ, तर अन्तिममा असल बिउलाई छुट्याएर त्यसलाई आफ्नो ढुकुटीमा राखिन्छ तर खराबलाई चाहिँ बाँधेर जलाइन्छ भनेर यो दृष्टान्तले बताएको थियो। अहिलेको माछा पक्रने जालको दृष्टान्तमा पनि लगभग त्यही कुराहरू यहाँ यीशुले बताउँदै हुनुहुन्छ, तर अलिक फरक ढंगले। हामी कतिलाई थाहा छ, हामीले देखेका छौं, हामीले विभिन्न किसिमका त्यो फिल्महरूमा चलचित्रहरूमा हामीले देखेका छौं, समुद्रमा एउटा माछाको जाल हान्दै गर्दाखेरि कति धेरै किसिमका जालहारीहरूले चाहिँ माछाहरू पक्रिने गर्दछन्, अनि माछा पक्रिँदै गर्दाखेरि त्यहाँ माछा मात्रै पक्रिँदैनन् तर धेरै किसिमका जीवहरू फोहोर वस्तुहरू हामीले चाहिँ त्यो जालमा परेको हामीले भेटेका हुन्छौं। तर माछा पक्रनेले चाहिँ सबै कुरा आफ्नो झोलामा राख्दैन, माछा पक्रिनेले सबै कुरा आफ्नो ढकियामा राख्दैन, तर उसले के गर्छ भने माछा माछालाई मात्रै उसले छुट्याउँछ तर अन्य कुरालाई उसले चाहिँ फालिदिन्छ। हामीलाई थाहा छ, हामी सानो छँदाखेरि विभिन्न ठाउँमा खोलाहरूमा हामीले माछा मार्दै गर्दाखेरि जाल हान्दाखेरि त्यहाँ माछा पक्रिने पर्ने ठाउँमा कतिपय समयमा भ्यागुताहरू पनि आएको हामीले देखेका छौँ। माछा पक्रिँदै गर्दाखेरि कहिलेकाहीँ त सर्प पनि आउँछ सँगै, होइन, जाल हान्दाखेरि कहिलेकाहीँ अन्य विभिन्न किसिमका जीव जन्तुहरू, विभिन्न किसिमका प्राणीहरू त्यहाँ हामीले देख्न सक्दछौँ, तर सबै खान मिल्ने भन्ने हुँदैन। हामीले जे को लागि हामीले जाल हानेका छौँ, माछाको लागि जाल हानेका छौँ भने माछा नै त्यहाँ हामीले पक्रन सक्नु पर्दछ। यदि अन्य कुराहरू त्यो जालमा आयो भने त्यसलाई निकालेर फ्यालिन्छ अथवा त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छान्ने काम हुन्छ, असल जतिलाई आफ्नो ठाउँमा राखिन्छ, आफ्नो झोलामा राखिन्छ, आफ्नो डोकोमा राखिन्छ भने खराब जतिलाई त्यहीँ फ्यालिन्छ। यहाँ समुद्रमा माछा मार्न लागेका ती व्यक्तिको कुरा गरिएको छ जसले माछा मार्दछन् तर माछा मारिसकेपछि जाल हानिसकेपछि त्यो जालमा विभिन्न किसिमका माछा सँगसँगै अन्य किसिमका माछा र अन्य प्राणीहरू पनि त्यहाँ आएको हामीले पाउँदछौँ। हुन सक्छ होला त्यहाँ खान नमिल्ने माछाहरू पनि हुन सक्छन्, जस्तो कतिपय समयमा त्यहाँ कछुवाहरू पनि हामीले

देखेका छौं। माछा कतिपय अवस्थामा सर्प त्यहाँ भेटिन्छ, कतिपय समयमा त्यहाँ गोहीहरू भेटिन्छ, कतिपय समयमा त्यहाँ अन्य थुप्रै किसिमका प्राणीहरू, समुद्रमा रहेका अन्य प्राणीहरू पनि भेटिन्छन्। तर ती सबैलाई एउटा जाल हान्ने मान्छेले सबैलाई पक्रेर लैजाँदैन, तर उसले छान्छ, प्रशोधन गर्छ, माछालाई मात्र लगेर जान्छ। युगको अन्त्यमा त्यस्तै हुन्छ भनेर यहाँ दृष्टान्तमा बताइएको छ। प्रियहरू, स्वर्गको राज्यमा धेरै त्यस्ता मानिसहरू हुनेछन्। स्वर्गको राज्यको बारेमा सुनेर, स्वर्गको राज्यको बारेमा खोजी गरेर साँचो रूपमा यसलाई पछ्याएको हुँदैन, तर ओठले मात्रै एउटा विश्वासीको नाटक मात्रै गरेर, क्रिश्चियन भएको नाटक मात्रै गरेर उसले यसलाई विश्वास गरिराखेको हुन सक्छ। तर यहाँ माछा पक्रने बेला भनेको, जाल हान्ने बेला भनेको त्यो एउटा अन्तिमको समय हो। त्यो भनेको युगको अन्त्यमा जसरी यहाँ बताइएको छ, त्यहाँ प्रशोधन हुन्छ, त्यहाँ छानिन्छ, त्यहाँ दुष्टहरूलाई एकतिर फ्यालिन्छ भने धर्मीजनहरूलाई छुट्याइन्छ। धर्मीजनहरूलाई छुट्याएर उहाँले आफ्नो अनन्तको सिंहासनमा लगेर जानुहुन्छ। अनन्तको राज्यमा उहाँले धर्मीहरूलाई छुट्याउनुहुन्छ, तर दुष्टहरूलाई उहाँले सधैँभरि नाशवान हुने, सधैँभरि नाश भएर जाने त्यो आगोको भट्टीमा फ्याल्नुहुन्छ। प्रियहरू, आज तपाईँ र म यीशुलाई विश्वास गरेका, उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेका, उहाँलाई उहाँको राज्यमा हामी एकदमै रमाहाट गरेर अगाडि बढ़िरहेका, हामीले देखिरहेका छौं, हाम्रो जीवनमा हामीले प्रभु येशूलाई ग्रहण गरेर हामी जिइरहेका छौं, तपाईँ र मेरो विश्वासमा हामी निकै अगाडि बढ़िरहेका छौं। तर यो संसारमा अन्य यस्ता व्यक्तिहरू पनि छन् जसले चाहिँ भक्तिको नाटक गर्दैछ, जसले चाहिँ साँचो भक्तिको नाटक गरेर तपाईँ र मलाई बहकाउन र फुस्लाउनका लागि तपाईँ र मेरो वरिपरि नै रहेका हामीले देखिरहेका छौं। ती झुटा शिक्षकहरू त्यहाँ हामीले पाउन सक्दछौ, ती खराब प्रवृत्तिका मानिसहरू जसले स्वर्गको राज्यको विरोध गर्दछन्। उनीहरू हेर्दाखेरि साँच्चीकै एउटा परमेश्वरलाई पछ्याउने जस्तै देखिन्छन्, तर उनीहरूको शिक्षाहरू गलत हुन्छन्। उनीहरू झुटो अगमवक्ताहरू, झुटो शिक्षकहरू, झुटो शिक्षाहरू फैलाउँदै हिँडिराखेका ती मानिसहरू हाम्रै वरिपरि हामीले देख्न सक्दछौ, जसले पिता पुत्र र पवित्र आत्मा त्रियक परमेश्वरको त्रियकत्वलाई इन्कार गरेको हामीले भेट्न सक्दछौं, जसले येशू ख्रीष्टबाट मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने बाइबलको अकाट्य सत्यतालाई चिरेर अन्य शिक्षाहरूको पछि बहकाउनलाई तपाई र मेरो पछि लागेका हुन सक्छन्, जसले मुक्ति र उद्धार पाउनलाई येशूलाई मात्र विश्वास गरेर हुँदैन, तर अन्य अन्य कुराहरूलाई मानि अन्य अन्य कुराहरू पनि विश्वास गर्नु पर्दछ भनेर अन्य विभिन्न किसिमका बाइबल भन्दा बाहिरबाट उनीहरूले शिक्षाहरू सिकाएको र तपाईँ र मलाई बहकाएको हामीले पाउँदछौ। विभिन्न किसिमका फरक शिक्षाहरू तपाईँ र मैले शुरूआतको दिनमा, तपाईँ र मैले प्राप्त गरेको त्यो अनन्तको सुसमाचार भन्दा बाहिरबाट तपाईँ र मलाई सिकाउने ती व्यक्तिहरू पनि हाम्रो बीचमा आउन सक्दछन्। तर तपाईँ र हामी मण्डली सचेत रहनु पर्दछ, अन्तिमको दिनसम्म तपाईँ र म आफ्नो विश्वासमा स्थिर रहनु सक्नु पर्दछ। प्रियहरू, त्यसकारण यहाँ बताइएको छ कि परमेश्वरको राज्यमा उहाँले जसरी युगको अन्त्यमा उहाँले स्वर्गको राज्यका लागि आफ्ना जनहरूलाई तयार गर्न, उहाँले स्वर्गको राज्यमा उहाँले जब इन्साफ गर्नुहुन्छ, फैसला गर्नुहुन्छ, त्यो बेलामा पक्कै पनि साँचो विश्वासी, साँचो परमेश्वरलाई प्रेम गर्नेहरू, परमेश्वरका आफ्ना निजी प्रजाहरू र ती खराब र झुटा शिक्षकहरू छुट्याइनेछन्। प्रियहरू, हामीले यहाँ समय हेर्दाखेरि एकपटक युगको अन्तिममा यी सबै कुराहरूको निर्णय हुनेछ। पक्कै पनि परमेश्वरले आफ्ना धर्मीजनहरूलाई छुट्याउनुहुनेछ र दुष्टहरूलाई उहाँले अलग गर्नुहुनेछ र दुष्टहरूलाई उहाँले आगोको भट्टीमा फालिदिनुहुनेछ। त्यो भनेको दोस्रो मृत्यु हो, त्यो अनन्तको मृत्युमा उहाँले फाल्नुहुनेछ। त्यहाँ मानिसहरू रुनेछन् र धारा क्लिक्नेछन् भनेर यीशुले व्याख्या गरिरहनु भएको छ। अलिकति हामी यसका बारेमा अलिक गहिरो ढंगले बुझ्नेछौ। बाइबलले हामीलाई जब उहाँको दोस्रो आगमन हुन्छ त्यति बेलामा तपाईँ र म जसले उहाँलाई विश्वास गरेका छौ, हामीहरूको पुनरुत्थान हुने र हाम्रो रूप परिवर्तन भएर हामी येशूसँग भेट्न जाने कुराको बारेमा बताउँदछ। पहिलो थेसलोनिकीको पुस्तक 4:13-18 पदलाई म यहाँहरूको बीचमा पाठ गरेर सुनाउन गइरहेको छु। यहाँ यसरी लेखिएको छ, तर भाइ हो, सुति गएकाहरूको विषयमा तिमीहरू अजान बस्छ भन्ने हामी इच्छा गर्दैनौ, र तिमीहरूले आशा नहुने मानिसहरू जस्ता शोक गर्न नपरोस्, किनकि हामी विश्वास गर्छौ कि येशू मर्नुभयो र फेरि जी उठ्नुभयो,
र त्यसरी नै परमेश्वरले उहाँमा सुति गएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ। प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्दछौ कि हामी जो जीवित छौं र प्रभुको पुनरागमनसम्म बाँचिरहन्छौ सुति गएकाहरूलाई कुनै किसिमले पनि उछिन्ने छैनौं, किनकि प्रभु स्वयं हुकुमको गर्जनसित प्रधान दूतहरूको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओर्लनुहुनेछ र ख्रीष्टमा मरेकोहरू चाहिँ पहिले बौरी उठ्नेछन्। तब हामी बाँचेका र छाडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौ र यसरी हामी सधैँ प्रभुसँग रहनेछौ। यसैकारण एकले अर्कोलाई यी वचनहरूले सान्त्वना दियो। प्रियहरू, यहाँ बताइएको येशू ख्रीष्टको पुनरागमनको समयको बारेमा प्रेरित पावलले चाहिँ बताइरहेका छन्, विश्वासीहरूलाई यो कुराको बारेमा सचेत गराइरहेका छन् कि हामी जब येशूको पुनरागमन हुन्छ हामी कहाँ जान्छौ, स्वर्गको राज्यमा परमेश्वरले आफ्ना जनहरूलाई कसरी छुट्याउनुहुन्छ, कसरी आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले संसारमा दुःख कष्ट संघर्षहरू र एउटा अनन्तको मृत्युमा पर्नबाट उहाँले कसरी उहाँको पुनरागमन भएपछि हामीलाई सुरक्षित गर्नुहुन्छ भन्ने विषयमा यो पुस्तकले बताएको छ। प्रेरित पावलले भन्दछन् कि सुति गएकाहरू जो ख्रीष्टलाई विश्वास गरेर भौतिक रूपमा उहाँहरू सुत्नु भएको छ, उहाँहरू येशू ख्रीष्टको दोस्रो आगमनमा पुनरुत्थान भएर महिमित शरीर लिएर उनीहरू परमेश्वरसँग भेट्न जानेछन्। अनि जो मण्डली जो जीवित छ जसले येशूलाई प्रतीक्षा गरिरहेको छ यो संसारमा, उनीहरू पनि उनीहरूको रूप परिवर्तन हुनेछ। अंग्रेजीमा ऱ्याप्चर भनिन्छ, त्यसलाई चाहिँ हाम्रो रूप परिवर्तन भएर हामी परमेश्वरलाई भेट्नलाई हामी जानेछौ। रेजुरेक्सन अफ द बडी भनेको मरि गएको सुति गएको त्यो मानिसहरू पनि येशूलाई विश्वास गर्ने उहाँका जनहरू उनीहरूको बौरी उठाई हुनेछ, जसरी येशू ख्रीष्ट मृत्युलाई जितेर बौरी उठ्नुभयो। बाइबलले यही कुरालाई बताउँदछ र उनीहरू सदा सदाभरि परमेश्वरसँग रहनेछन्। यसरी परमेश्वरले आफ्ना धर्मी जनहरूलाई छुट्याउनुहुनेछ अनि उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ। अब दोस्रो प्रकारको यहाँ न्यायको कुरा गरिएको छ धर्मशास्त्र बाइबलमा, त्यो भनेको अन्तिम न्यायको समय हो। प्रियहरू, अन्तिम न्यायको दिनमा उहाँले अझै संसारमा छोडिएकाहरू संसारमा रहेकाहरूलाई उहाँले न्याय गर्नुहुनेछ। मण्डलीको न्याय हुने छैन भनेर हामीले बाइबलको थुप्रै पुस्तकहरूबाट हामीले प्राप्त गर्न सक्दछौ। न्यायको त्यो समयमा मण्डलीहरू उपस्थित हुनुपर्ने छैन, उनीहरू यो समयमा जब येशूको आगमन हुन्छ उनीहरू येशू सँगसँगै स्वर्गमा मण्डली उठाइरहनेछ। तर संसारमा छोडिएकाहरूको निम्ति परमेश्वरले एउटा अवसर दिनुहुन्छ कि परमेश्वरले उहाँको राज्यमा पस्नको लागि, उहाँलाई विश्वास गर्नको लागि, उहाँलाई पछ्याउनको लागि एउटा अवसर दिनुहुनेछ। जसले उहाँलाई विश्वास गर्छ उनीहरूलाई परमेश्वरले अन्तिम न्यायको दिनमा फेरि छुट्याउनुहुनेछ। प्रकाशको पुस्तक 19 अध्यायको 11 म तपाईँहरूको बीचमा पाठ गर्न गइरहेको छु। यो भनेको एउटा अन्तिम न्यायको समय हो, जति बेला प्रभु येशू हाम्रो न्यायकर्ताको रूपमा उहाँ खडा हुनुहुनेछ र जसरी यहाँ स्वर्गको राज्यको बारेमा येशूले अहिले वर्णन गर्नुभएको छ कि उहाँले आफ्ना जनहरूलाई उहाँले आफ्नो बाहुलीमा ल्याउनुहुनेछ, धर्मी जनहरूलाई उहाँले प्रेम गर्नुहुनेछ तर दुष्टहरूलाई उहाँले छुट्याउनुहुनेछ। म सरस्वती पाठ गरिदिनेछु र यसका बारेमा हामी फेरि वर्णन गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, सेतो घोडा र त्यसको सवार। मैले स्वर्ग उग्रेको देखे र त्यहाँ एउटा सेतो घोडा थियो, त्यसमाथि सवार हुनुहुने विश्वास योग्य र सत्य कहलाइनुहुन्छ। धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ। उहाँका आँखा आगोका ज्वाला जस्ता थिए र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अंकित थियो जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबिएको पोसाक पहिरनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। स्वर्गका सेनाहरू सेता र स्वच्छ मलमलका वस्त्र पहिरी सेता घोडाहरूमा चढेर उहाँको पछि पछि लागे। जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ र उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। परमेश्वरको क्रोधको दाग कुण्ड उहाँले कुल्चनुहुन्छ। उहाँका पोसाक र तिग्रामा राजाहरूका राजा र परम र प्रभुहरूका प्रभु अंकित छ। तब मैले एउटा स्वर्गदूत सूर्यमा उभिरहेको देखे। तिनले मध्य आकाशमा उड्ने सबै पंक्षीहरूलाई चर्को स्वरले भने, आओ परमेश्वरको ठूलो भोजमा भेला हो,
तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तिनीमाथि सवार हुनेहरू, फुक्का र कमारा कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ। अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरूद्धमा युद्ध गर्न त्यो पशु र पृथ्वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखे। तब त्यो पशु र त्यसको उपस्थितिमा अचम्म काम गर्ने झुटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्मका कामहरूद्वारा त्यस झुटो अगमवक्ताले त्यस पशुको छाप लिने र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा झिउँदै फालिए। बाँकी रहेकाहरू चाहिँ घोडामाथि सवार हुनेहरूको मुखबाट निस्केको तरवारद्वारा मारिए र सबै पंक्षीहरूले तिनका मासु अगाउन्जेल खाए। त्यसपछि अथल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएका मैले देखे। तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प जो डियाबलस वा शैतान हो, त्यसलाई पक्रे अनि 1000 वर्षका निम्ति बाँधेर राखे। तिनले त्यसलाई अथल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त्य नभएसम्म जाति जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखे जसका इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरका वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखे। तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीस्टसँग 1000 वर्षसम्म राज्य गरे। प्रकाश 20 अध्यायको 11 पदबाट यसरी लेखिएको छ, प्रियहरू, तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखे। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखे र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको इन्साफ भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पतालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटिएन, त्यो अग्निकुण्डमा फालियो। हामीले यी बाइबलका पदहरू पढ्दै गर्दाखेरि प्रियहरू, हामीलाई थाहा हुन्छ कि परमेश्वरले अन्त्यको दिनमा फैसला गर्नुहुन्छ, न्याय गर्नुहुन्छ, अनि त्यो न्यायमा परमेश्वरले आफ्ना जनहरूलाई आफ्नो बाहुलीमा च्याप्नुहुन्छ। धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुन्छ, उहाँले सुरक्षित राख्नुहुन्छ। त्यो अनन्तको राज्यका लागि उहाँले आफ्नो जनहरूलाई उहाँले सुरक्षित आफ्नो बाहुलीमा उहाँले ल्याउनुहुन्छ। तर जो दुष्ट छ, जो खराब छ, जसले परमेश्वरलाई इन्कार गर्दछ, जसले गलत र भ्रमित खालका शिक्षाहरू फैलाउँदै परमेश्वरको राज्यको विरूद्धमा आफ्ना अभियान चलाउँदछन्, त्यस्ता व्यक्तिहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। तिनीहरूलाई अनन्तको मृत्युको लागि परमेश्वरले दण्ड दिनुहुन्छ। त्यो दोस्रो मृत्युको लागि, त्यो अनन्तको मृत्युको लागि ती दुष्ट मानिसहरूलाई परमेश्वरले छुट्याउनुहुन्छ। तर तपाईँ र म आज धन्यका भएका छौं, तपाईँ र म आज निकै हर्षित, निकै अनुग्रही भएका छौं प्रियहरू। परमेश्वरले तपाईँ र मलाई त्यो एउटा अनन्तको मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनका लागि हामीलाई बोलाउनु भएको छ। उहाँले तपाईँ र मलाई त्यो मृत्युबाट छुटकारा दिएर अनन्तको जीवनमा उहाँले बोलाउनु भएको छ। हामीले स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। स्वर्गको राज्य हाम्रो धन सम्पत्ति रुपियाँ पैसाले किन्न नसक्ने त्यो अनन्तको जीवन, अनन्तको राज्य हामीले प्रभु येशूमाथि गरेको हाम्रो विश्वासका कारणले हामीले प्राप्त गरेका छौं। त्यसकारण स्वर्गको राज्यमा हामीले हेर्न सक्दछौ कि जसरी माछा पक्रिनेले जाल हान्छ, त्यसले किनारमा ल्याउँछ अनि राम्रो माछाहरू उनले छानेर आफ्नो पोल्चामा हाल्नेछन् तर खराबलाई उनले फाल्नेछन्, त्यसरी परमेश्वरले पनि उहाँका जनलाई, धर्मी जनलाई उहाँले आफ्नो बाहुलीमा च्याप्नुहुनेछ, आफूतर्फ उहाँले तान्नुहुनेछ। तर दुष्टहरूलाई उहाँले अनन्तको मृत्युको लागि त्यो अग्निकुण्डमा उहाँले फाल्नुहुनेछ। त्यसकारण प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ आफ्नो विश्वासलाई पक्रिराख्नुहोस्, आफ्नो विश्वासमा झन बलियो हुँदै जानुहोस्। तपाईँ स्वर्गको राज्यको नागरिक हुनुभएको छ, तपाईँ स्वर्गको एउटा हकदार परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। तपाईँ र मैले यो संसारले दिन सक्ने कुनै पनि कुरा भन्दा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं।
त्यसकारण म आज जसले कार्यक्रम सुनिरहनु भएको छ म तपाईलाई पनि भन्न चाहन्छु कि तपाई यदि अनन्तको मृत्युमा त्यो परमेश्वरको क्रोधमा त्यो परमेश्वरको न्यायको दिनमा तपाई पर्न चाहनु हुँदैन भने म तपाईलाई भन्न चाहन्छु कि तपाई येशूलाई विश्वास गर्नुहोस्। वहाँमाथिको विश्वासले तपाई र मेरो अनन्त जीवन सुनिश्चित छ। वचन सुनाईबाट तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि सम्पर्क मोबाइल नम्बर 9855138516 9855138516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।
3: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी याङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878878।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
9: अब रङ थेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो। रङ नङ्गी शान्ति कायम थन्सुगो। जय मसी तथा नमस्कार लासो फ्याफुल्ला। रेडियो कार्यक्रम स्पार्क माई फेथला जीवनला क्षणहरू देन श्रृङ्खला अङ्क एग्री स्वागत मुला न वियोग तामाङ। सायद तिनी राङला लुई चिन्ता श्री प्लिङ्ग मुला रङला वरिपरि ताजिबा लालन तामगदेशे लामा रङला सेम अलमल्ला अथवा मुला लुइदा कठिन सोजीबा तामगदेशे रङसे सामना लसुबा राङलान समस्या गदे समाधान लब्री आवश्यक उत्तर कदे याङबरी रंग संघर्ष लस्यु मुला तिगा रंग चुत्ताम गोबरी हमस्युला तिनिङा रंग दिदेन यीशु ख्रिस्ते रोरी विश्वास लबा बेनन लागरी बारेर याकर्की अद्भुत उपहार विषयरी जुबरे सेमुला जेदा शान्ति बेमुला रोमी पाँच धैला एक थेदासिलमा युल्ला विश्वास गर्दैला सेन युल्दा परमेश्वर द सेम निभा मि दोना लाभ मुला ओछे याङला प्रभु येशु ख्रिस यामसेन याङ परमेश्वर देन छ्याम दिग्वा मुला शान्ति याकर्गी उपहार हिन्बामु जुन याङसे प्रभु येशु ख्रिस ज्ञाम याङबा मुला याङसे चुदा कमाप लभा लागिरी तिगै लभा आरे याङसे चु परमेश्वरला मायाला कारणसे याङबा मुला याङसे याङला वरी परिला फिर्क्याप्ला संसारी ज्ञान समस्याला सामना लजिबा दुइयन चु शान्तिसे याङदा नङला रूपी शान्त चिबरी अनुमति दिनमुला युहन्न तोराधेला 33 एनिगदि गदिन छ्याम गिक तसी शान्ति याङसी चिबरी खमगै बिसिन नाइ एनिगदेदा चु जम्मन चाम्पाङबा हिन्न जम्बुलिङरी एनिगदेदा लानन दुख तला तर एनिगदिसे आठ लौ तिग्द विषम नाइ जम्बुलिङला जम्मन नाइबा ताम्दा डासी जिन्बमुला याङ चुरङ्ब संसारी सोजिबमुला जुन हाइमा हाइमा लानन चुनौतीपूर्ण तामुला विचलित क्वि घटना गदेसे याङदा खाइमदमन घेरा लमुला थे ताम गदे याङला लुइ माला अरे साचिन तासै ज्ञान खबर छु हिन्न कि चु ताम गदे याङला वरिवरि तजिबा दुई एन परमेश्वर से याङदा याङला तिङ्री शान्ति थान्बा क्षमता पिन्सिबा मुला जुन ज्ञाम याङसे सामना लजिबा लुइला हाजिबाई नन देन हरेक परिस्थिति फेरि विजय हासिल लावरी हमला फिलिपी चार धेला छ एनिगदिसे तिगै ताम्रे सुर्त थलाउ तर जम्मन ताम्रा लागिरी प्रार्थना लवन धन्यवाद पिन्सी परमेश्वर देन श्याम बिन्ती लाउ याङ ख्रिस एसुला हिन्दा याङ रोला हिन्न देन रो याङला मुस्युला देन जब याङ चुरङला सि या मिलाप लाला फेरि हाजिबै यन समस्या वा परिस्थिति आरे जुन याङसे पार लवरी अहम लालन परिस्थिति गदे मुला जहाँ याङला मि दिमागसी याङसी सामना लजिबा परिस्थिति गदेसे हराङ लसी पार लजिबा अरे अहम थे ठिक मुला तिग्द विषम परमेश्वरला बुद्धि देन ज्ञान याङला दिमागसे गोबरी हमला भन्दा लालन ज्ञान मुला याङला शान्ति याङला समस्या कदे हलाई समाधान ताला बिसी सेवा रिग्याम अहम मुला तसै परमेश्वर से याङदा माया लसुबा विवाह ताम सेवा रिग्याम हामुला थेन दे याङसे ख्रिस येशु ग्याम याङसे सामना लजिबा सामना द समस्या गदे द पार लला फिलिपी चार धेला सात मिसे था आयाङबा परमेश्वर से पिनबा शान्ति से एनि गदे जम्मलन मन बा ताम देन सेमदा ख्रिस येशु देन छ्याम गिक सोसी जोगाब लसी थाला येशु ख्रिस ला इन याङ खुइला इन ओल्गा याङला इन जेलायन येशु देन ग्लापा तवा थोरी तवन गम्ला खम्बा रङ गारो दुई बा स्या तासैन याङसी ओन हा थेन लागाम लाना गारो समस्याम तान्छ्याङ याङला गिन्से ओल्हा खाइबा देन लाखाम भन्दा ताम आरे ओल्गा ठिक मु क्या भान्सा घेन परमेश्वरला बुद्धि देन ज्ञान याङला गिन्से गुइना भन्दा लाना थेरा मुला याङला शान्ति गारो समस्याम खाइबा समाधान तबा भन्दा गुइबा तबा आरे तर परमेश्वर से याङला माया लाभा मु भन्बा गुइबा ताबा मु ओल्गा याङसी येशु ख्रिस ला तमा याङला गारो समस्याम थेन लाघम खाइबा तमन याङला ग्याप समस्या तला लाना मुख्य कुरा याङसे ओल्हा खाइबा लाभा मु खाइबा याङसे ओल्गा समाधान लाला लागेरी राङ्ला शक्ति प्रयोग लाला मु कि याङसे प्रार्थना येशु ख्रिस ला तामा खम्बा मु ओल्गा याङला उत्तरमिधा लागेरी ओला विश्वास लामुला येशु र विश्वास लामा छन् हो ओल्गा परमेश्वरला शान्ति से याङला रिधिम शासन लाला आमेन राङ्ला जीवन रे परमेश्वर जी प्रशस्त मात्र आशीष दिन्छु गए। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङ्ला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङ्गनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353939। हस्त त्यो समय रिङ्गा बिदा ताजी रङ्गनी छङ्मदानु जयमसी नमस्कार।

0: खेल्दै मर्छु तिमी नभएको बेला
1: मुटु खेल्दा खेल्दै मर्छु तिमी
2: रेडियो बिहानी 97.6 मेगाहर्ज
3: बुढी हेर त लाऊ
4: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
3: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि
4: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
5: लस है मेबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिम प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी स्टेग होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोल्री सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851-87882 रे फोन सिन्जिम सेगो है रोमा
4: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
6: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
6: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
4: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
6: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
6: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
6: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849-2431-11 9849-2431-11
2: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: बुढी हेर त लाऊ
3: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
2: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934
9: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-520-470 असेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा
5: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
10: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
5: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
5: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9141-9797-13 र 98139159.
1: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: रेडियो बिहानी 97.6 MHz
12: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ
13: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
14: डिस होम इन्टरनेट

भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि यहाँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारित भइरहेको छ। आदरणीय श्रोता युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइ नै रहेका छौं। आदरणीय श्रोता, नेपाली बहसमा हामी आज चर्चा गर्न चाहन्छौ, विशेष गरी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा गर्न चाहन्छौ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरूले सुनिराख्नु भएको छ। आदरणीय श्रोता, आज देश रोएको छ, देश बाढ़ीको कहरमा छ, देश विपदमा छ, देशमा धेरै नागरिकहरूले ज्यान गुमाउनु परेको छ। सरकारसँग अझै पनि एकिन तथ्याङ्क छैन, तैपनि भूकम्पभन्दा बढ़ी प्रलयकारी विनाशकारी महाबाढ़ी हो यो भनेर रसुवा, नुवाकोट लगायतका स्थानीयहरूसँग हामीले कुराकानी गर्दा उहाँहरूले अहिलेसम्म आफ्नो जानसम्म, आफ्नो यो उमेरसम्म पनि त्यस्तो बाढ़ी नदेखेको बुढापाकाहरूले बताएका छन्। भनेपछि निकै ठूलो प्रलयकारी कहर आएको छ। यो नदीको सतहबाट करिब 9 मिटर माथि गेग्रान सहित लेदो र निकै ठूला ढुङ्गाहरू, चट्टानहरू सहित आएको यो बाढ़ीले मान्छेहरूलाई एकै पटकमा सखा पारेको छ। मानिसले अय्या भन्न पनि नपाएको एउटा स्थिति छ। रसुवामा कति गाडिएका छन्, नुवाकोट लगायत, धादिङ लगायतका ठाउँहरूमा, चितवनसम्म कति शवहरू पुरिएका छन्, अझै पनि एकिन तथ्याङ्क छैन। आज निश्चित सुरुङभित्र फँसेकाहरूको अझै पनि उद्धार हुन सकिरहेको एउटा परिस्थिति छैन। देश यतिखेर शोकमा छ, देश यतिखेर संकटमा छ र देशलाई यतिखेर पीड़ा छ। यो पीड़ामा सरकारले मलम लगाउने प्रयत्न गरे पनि त्यो मलम त्यति राम्रोसँग प्रभावकारी बन्न सकेन। सुरुङमा फँसेकाहरूको उद्धार कार्य राम्रोसँग प्रभावकारी हुन सकेन। निकै ठूलो प्रभावित बन्नु परेको एउटा उनीहरू स्थिति छ। उनीहरूका आफन्तले भनिरहेका छन् कि सास चाहियो कि लास चाहियो, तर सरकारले अहिले भर्खरै मात्र जलविद्युत आयोजनाहरूलाई आफै खोजी गर भनेर भर्खर मात्रै साथमा लिएको एउटा परिस्थिति छ। आदरणीय श्रोता, हामीले विपत्ति बाजा बजाएर आउँदैन, महाविपत्ति बाजा बजाएर आउँदैन, महाबाढ़ी बाजा बजाएर आउँदैन। यसका लागि निकै हामीले चनाखो बन्नुपर्ने हुन्छ। प्रकृतिसँग पैठो जोड़ी खेल्नुपर्ने बाध्यता त छ नै, प्रकृतिसँग सकिँदैन, तर हामीले आफू सावधान चाहिँ हुनुपर्छ, सावधानता अपनाउनुपर्छ। तर आज हेर्नुहोस्, रसुवा, नुवाकोट, धादिङ लगायतका ठाउँहरू यतिखेर रोइरहेका छन्। नेपालका राजनैतिक दलहरू एक ढिक्का भएका छन्, तर राहत वितरण र उद्धारको कार्यमा संघ सरकार र स्थानीय तहको तालमेल मिल्न सकेको छैन। संघ सरकारले स्थानीय तहलाई सोध्छ, तर संघ सरकारले आफ्नै ढंगले काम गरिरहेको छ र स्थानीय तहलाई बाइपास गरेको आरोप उनीहरूले लगाइरहेका छन्। हामीले धेरै रसुवा, नुवाको, धादिङ, चितवन लगायतका स्थानीय तहका प्रतिनिधिहरूसँग हामीले कुराकानी गरेका छौं। सरकारले केही समय सोधेको छ, तर राहत वितरणमा एकरूपता सरकारले दिन सकिरहेको छैन। उद्धारका कार्यमा हामीसँग नजिकबाट स्थानीयहरू ठोकिएका छन्, तर सरकारले त्यसमा राम्रोसँग काम गर्न सकिरहेको छैन। स्थानीय तहको एउटा निकै ठूलो आरोप छ। आदरणीय श्रोता, गृहमन्त्री आफै फिल्डमा खटिए, सुदन गुरूङ, तर गृहमन्त्री खटिने कुरा र विज्ञहरू खटिने कुरामा निकै ठूलो फरक र निकै ठूलो अन्तर हुन्छ। त्यसमा पनि सरकारले राम्रोसँग काम गर्न सक्यो कि सकेन? हिजो प्रधानमन्त्रीले, बालेन शाहले संसदमा सम्बोधन गर्दै भनेका छन् यो क्षेत्रकै निकै ठूलो विपत्ति हो, तर भोटेकोशी नदीमा आएको बाढ़ीले सयौं नागरिक का साथै बस्ती, सड़क, पुल र जलविद्युत आयोजनाहरू बगायो, खरबौंको क्षति भयो, 7-8 खर्ब भन्दा बढ़ीको क्षति भएको अनुमान गरिएको छ। आदरणीय श्रोता, त्यसँगै नेपालको राज्य संयन्त्रको वास्तविक अनुहार पनि उजागर गरिदिएको छ। बाढ़ी आएको 8 दिन 9 दिन बितिसक्दा सयौं नागरिकले सास होइन लास पनि फेला पारेका छैनन्। आफन्तको जीवन भेटिने आशामा परिवारका सदस्यहरू प्रभावित क्षेत्र अस्पताल, उद्धार केन्द्र, शवगृह सहितका ठाउँमा भौतारिरहेका छन्। तर जलविद्युत आयोजनाका सुरुङमा फँसेका सयौं व्यक्ति भेटाउन झिन्नु आशा आफन्तहरूमा अझै पनि बाँकी छ। धेरैले सरकारको गति र मतिलाई हेरेर हराइरहेका आफन्त भेटाउने आशा मारेका छन् र धार्मिक संस्कार अनुसार कर्म गरेका छन्। कासकुसको शव बनाएर उनीहरूले कर्म गर्ने एउटा स्थिति बनेको छ। सरकारले भोटेकोशीको बाढ़ीबाट प्रभावित हरेक नागरिकका साथमा छौं भनेको जनाउँदै भाइ बुहारी सहित परिवारका सदस्यको प्रतीक्षामा रहेकी राजती शर्माले त्रिशुली 3B को अवस्था देख्दा मन बुझाउने ठाउँ नभएको बताएकी छन्। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी र त्रिशुली नदीमा बाढ़ी आएको एक सातापछि यसमा भएको क्षति र उद्धारको बुधबार प्रतिनिधि सभालाई जानकारी गराएका छन्। उनले विनाशकारी बाढ़ी उच्च हिमाली क्षेत्रमा गएको हिमचट्टान पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति र पूर्वानुमान भन्दा बाहिरको घटना भएको बताएका छन्। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित 11,993 जनाको उद्धार भइसकेको, 3,916 जना अझै सम्पर्क विहीन रहेको, फेला परेका 1,114 शव मध्ये 95 शनाखत भई परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएका छन्। तर प्रधानमन्त्रीको वेबसाइटमा एकपटक यो 16-17 हजार भन्दा बढ़ी मिसिङ भइरहेको खबर प्राप्त भएको भनेर राखिएको थियो,
तर त्यसमा अहिले केही उद्धार भइसकेको भन्ने कुरा आएको छ। तर के कति त्यहाँ हताहती भयो, के कति त्यहाँ क्षति

त्यसको आकलन गर्न सकिने स्थिति छैन। आज स्याप्रोपेसी बजार बगेको छ, टिमुरे बजार बगेको छ, त्रिशुली बजार बगेको छ, गाउँहरू बगेका छन्। त्यो कुन समय थियो? त्यो निकै पिक आवरको समय थियो, भन्सार बनाउने समय थियो, लाइन लाग्नुपर्ने समय थियो, 9 बजेको समय थियो, अफिसका लागि निस्कनु पर्ने समय थियो, भन्सार काट्न लाइन लाग्नु पर्ने एउटा स्थिति त्यतिखेर थियो भने कति मानिसहरू, कति लोडेड कन्टेनरहरू, कति त्यहाँ पूर्वाधारहरू थिए होला। आदरणीय श्रोता, सुरुङमा काम भइरहेको थियो, त्रिशुली 3B को कुरा गर्नुहुन्छ भने त्यहाँ निकै काम भइरहेको थियो लामो समयदेखि। त्रिशुली 3B त्यसमा धेरै कामदारहरू फसेको आशंका गरिएको छ, त्यहाँ धेरै नागरिकहरू, धेरै काम केही कामदारहरू त्यहाँबाट सुरुङबाट निस्केका छन्। उनले 100 साथीहरू चाहिँ भित्र हराइरहेको बताएका थिए। आदरणीय श्रोता, त्यहाँ चाहिँ तेस्रो तल्लामा वा माथि काम गरिरहेको, बेल्ट बाँधेर काम गरिरहेकाहरू जीवित पाउने एउटा आशा थियो, तर तल भएकालाई त सोहेरेको उनीहरूले देखेको कुरा पनि बताएका थिए, तर बेल्ट बाँधेर काम गरिरहेकाहरू बाँच्ने आशा थियो। तर आज 8 दिनसम्म आइपुग्दाखेरि सुरुङको काम, सुरुङभित्रको उद्धारको काम राम्रो नहुँदाखेरि आज उनीहरू रोइरहेका होलान्, उनीहरू प्रताडित भइरहेका होलान्, उनका आफन्तहरू चिच्याइरहेका होलान्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: sama tu account open activate any karobar sajile sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो नेपाली रेडियो नेपाल
4: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: हाम्रो बीचमा नेपाल प्रहरीका पूर्व एआईजी एबम राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल हुनुहुन्छ विश्वराज पोखरेलले भूकम्पका बेला होस् 2072 सालमा कोरोना कालमा होस् वा चाहिँ सुरक्षामा हुँदाखेरि नेपाल प्रहरीमा हुँदाखेरि उहाँले चाहिँ उपत्यकामै निकै कमाण्ड सफलताका साथ सम्हालेको विषय पनि जगजाहिर नै छ आज हामी उहाँसँग कुराकानी गर्दैछौ यो महामारी महाविपत्तिको बेलामा विश्वराज पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: नमस्कार धन्यवाद
6: अब रसुवामा निकै ठूलो कहाली लाग्दो बाढ़ी आयो जुन कुरा नागरिकले पत्तै पाउन सकेनन् मेसै पाउन सकेनन् त्यहाँका बुढापाकाहरू स्थानीयहरूसँग हामीले कुराकानी गर्छौ कतिपय सम्पर्कमा आउनुहुन्छ उहाँहरूले भन्नुहुन्छ हाम्रो जानमा हाम्रो उमेरसम्म यस्तो ठूलो विपत्ति चाहिँ आइलागेका थिएन यो 3-9-10 मिटर माथिसम्म चाहिँ त्यो खोला आउला त्यत्रो घेग्रान सहित चट्टान सहित आउला ढुङ्गामुढा सहित आउला एकैछिनमा क्षणभरमा यस्तो पार्ला ध्वस्तै बनाउला भन्ने हामीले आकलनै गरेका थिएनौं भन्ने छ यो महामारीमा यो महाविपत्तिमा अहिले सरकारका संयन्त्रहरूले प्रभावकारी काम गर्न सके कि सकेन ठ्याक्कै भन्नुहोस् त
7: अनि यो अहिलेसम्म नेपालकै इतिहासमा यस्तो प्रकृतिको यति गम्भीर प्रकृतिको दैवी प्रकोप अथवा प्राकृतिक प्रकोप प्राकृतिक विपत्ति यो पहिलो पटकै देखिन्छ त्यसैले अहिले राज्य संयन्त्रले यो प्राकृतिक प्रकोपबाट प्राकृतिक विपत्तिबाट नागरिकहरूलाई बाहिर निकाल्नको लागि जुन प्रयत्न गरिरहेको छ जुन राज्यसँग साधन स्रोत हो त्यसको अधिकतम प्रयोग गरिरहेको छ त्यो हेर्दाखेर अहिले सरकारले सक्दो प्रयत्न गरेको छ र सक्दो उपलब्धि हासिल गरेको छ भन्ने देखिन्छ किनभने हामीसँग जे साधन स्रोत छ जे जनशक्ति जुन जनशक्ति छ त्यो सबैको समयमै इन टाइम घटनास्थलमा पुगेर आफ्नो उद्धारको कार्य प्रारम्भ गराएको छ र निरन्तर गरिराखेको छ तर अहिले उद्धार गर्नलाई धेरै कठिन परिस्थिति र परिवेश हो किनभने यो प्रकोप यो विपत्ति नै यस्तो भिन्नै प्रकृतिको क्षणभरमै ठूलो संख्यामा धनजनको क्षति पुर्याएको र फेरि उद्धार गर्ने स्थल पनि एकदमै कठिन भूगोलमा बनेको कठिन भूगोलमा रहेको र जुन चाहिँ बाढी थियो त्यो बाढीले धेरै नै अप्ठ्यारो झनै अप्ठ्यारो सिर्जना गरेको धेरै दलदल को उचाइहरू धेरै धेरै रहेको जहाँ सजिलै जानै नसक्ने परिस्थिति रहेको यसले गर्दाखेरि यो अवस्थामा अन्य प्राकृतिक विपत्तिसँग दाँजेर यहाँ चाहिँ यति उपलब्धि भयो कि भएन भन्ने भन्दा पनि हामीसँग भएको साधन स्रोत जनशक्ति अधिकतम प्रयोग टाइममा भयो भएन गरे गरेन भन्ने हिसाबले हेर्दाखेरि त्यो चाहिँ सरकारले राम्रो म्यानेज गरेको देखिन्छ टाइममै पुगेको देखिन्छ हिजो मात्रै नि प्राइम मिनिस्टरले सदनमा जुन ब्रिफिङ गर्नुभयो त्यसबाट पनि के देखिन्छ भने सरकारले सूचना पाउन साथै आफ्नो कार्य एकदमै स्पिडका गतिका साथ गरेको देखिन्छ
6: तर एउटा कुरा के छ भने नि तपाईँ पनि विपदमा काम गरेको हो तपाईँले उपत्यकामै हुँदाखेरि जतिखेर 2072 सालको भूकम्पको सुकुशल रूपमा नेतृत्व पनि गर्नुभयो नेपाल प्रहरीमै हुँदै गर्दाखेरि त्यसपछि कोरोना कालमा पनि त्यस विपत्तिको चाहिँ होइन एउटा कमाण्ड राम्रै गर्नुभयो सम्हाल्नुभयो त्यो हामीसँग छ तर अहिले जुन ढंगले अब जुन यत्रो महाविपत्ति गयो बाढ़ी गयो यसलाई चाहिँ कम्तीमा बाढ़ी गएकै दोस्रो दिन बिहानैबाट चाहिँ हेलीहरू परिचालन भइदिएर त्यहाँ लाई केही गुहार मागिरहेका केही व्यक्तिहरूलाई राम्रैसँग बचाउन पनि सकिन्थ्यो, त्यसको रेखी राम्रोसँग गर्न सकिन्थ्यो, तर चाहिँ त्यो गर्नुको साटो चाहिँ आफ्नाहरूलाई चाहिँ हेलीमा भरेर त्यहाँलाई त्यहाँ लगियो र उद्धारकर्ताहरूलाई चाहिँ त्यहाँ त्यतिसम्म लग्न सकिएन, त्यो विवेक पुर्याएर सरकारले भन्ने आरोप त आज खेपिरहनु परेको छ नि त विश्वजी।
7: होइन, अब नागरिकहरूको केही यस्ता क्षेत्रमा गुनासा छन्, अब नागरिकहरूलाई पीड़ामा परेका नागरिकहरूले यो चीजहरू काहीँ देखेको कमी, सरकारको कमी कमजोरी काहीँ ल्याप्सेसहरू देख्यो भने त्यो विषयमा उजागर गर्छन्। त्यसैले हामीले त्यसलाई नागरिकहरूको आवाजलाई फेरि एकदमै तिमीहरूले बोलेका कुराहरू असत्य हो भन्ने भन्दा पनि हामीले त्यो पार्टमा करेक्सन गर्नुपर्छ, कहाँ कमी कमजोरी भएछ भन्ने कुरामा करेक्सन गर्नुपर्छ। म केही आवाजहरू उहाँहरूले उठाउनु भएको छ कि प्रायोरिटी कहाँ दिने, पहिले कुन ठाउँ कठिन हो र त्यो प्रायोरिटी दिएको ठाउँमा हाम्रै साधन स्रोतले जनशक्तिले काम गर्न सक्छ कि सक्दैन भन्ने कुरामा टाइममा हाम्रो चाहिँ मूल्याङ्कन भएन कि भन्ने एउटा किसिमको आवाज आएको छ। त्यो कुरामा यति ठुलो चाहिँ विपत्तिमा यति ठुलो क्षतिमा काम गर्दा गर्दै पनि भएभरको साधन स्रोत जनशक्तिहरू प्रयोग गर्दा गर्दै पनि कतिपय ठाउँमा जनताको अपेक्षा अनुरूप हाम्रो प्रयत्नहरू नपुगेको हुनसक्छ, नपुगेको प्रयत्नहरूलाई पुर्याउने प्रयास हाम्रो निरन्तर रहिरहनुपर्छ र रहिराखेको पनि छ। अब कतिपय ठाउँमा ढिलै भएको कारणले गर्दाखेरि फेरि काहीँ मानवीय क्षति भयो भने त्यो बेलामा चाहिँ नागरिकहरूको यस्तो आवाजहरू आउने गर्छ। त्यसमा हामीले आज अहिले नै समीक्षा गर्ने बेला भन्दा पनि अहिले भएका साधन स्रोत जनशक्तिलाई म्याक्सिमम प्रयोग गरेर अधिक प्रयास गरेर भोलिका दिनमा यो समीक्षा गर्नुपर्छ र यसलाई चाहिँ हामीले जहिले पनि प्रकोपमा दुई तिनवटा चिज चाहिँ तपाईँले प्रकोपलाई हेर्नुपर्ने देखियो। के देखियो भनेदेखि मैले विगतमा काठमाडौँ उपत्यकामा एउटा भूकम्पको बेलामा र कोभिडमा पनि हेर्दाखेरि दुई तिनवटा चिजहरू हामीले बेलैमा जब हामी यस्तो विपत्तिको सामना गर्दैछौँ त्यो त्यही घडीमा के चिज चाहिँ हेर्नुपर्छ भने सबैभन्दा बढी छिटो उद्धार कुन ठाउँमा गर्नु जरुरी छ, त्यहाँ कति त्यहाँ उद्धार गर्यो भने कति नागरिकहरूलाई बचाउन सकिन्छ, जीवन बचाउने कुरा चाहिँ प्रायोरिटीको हिसाबले कहाँ दिनुपर्ने र त्यो ठाउँमा हाम्रो साधन स्रोतले पुग्छै पुग्दैन त्यसलाई चाहिँ हारगुहार माग्नुपर्ने हो कि स्वदेशी विदेशी क्षमता भएका विज्ञ टोलीहरू झिकाउनु पर्ने हो कि यो चिजलाई चाहिँ समयमै मूल्याङ्कन गर्नुपर्ने हुन्छ भन्ने हिजो देखियो, हिजोको अनुभवले त्यो बताउँछ होइन। त्यो चिजहरू बेलैमा गर्यो भनेदेखि बढीभन्दा बढी प्रभावकारी हुने, त्यसको अहिलेको चाहिँ जस्तै अब पहाडीको जुन प्रकोप छ अहिले विपत्ति छ त्यो विपत्तिमाथि कति कठिन छ, कति सहजता छ, कुन ठाउँमा सहजता छ, कुन ठाउँमा कठिन छ, कुन ठाउँमा धेरै मानिसहरू परेका छन्, यो चिजलाई बेलैमा इभ्यालुएसन गर्ने काम चाहिँ अब अहिले चाहिँ गर्न त राम्रोसँग गरेका छ, त्यति गर्दा गर्दा पनि केही ठाउँमा चाहिँ खास गरेर टनेलहरूमा चाहिँ बेलैमा भएन कि भन्ने आवाजहरू आएको छ।
6: होइन, टनेलमा चाहिँ के भन्नु भएको छ भने नि कतिपय ज्यान जोगाएर पनि आउनु भएको छ क्या टनेलबाट केही नागरिकहरू। होइन, हामीले त्यहाँका रसुवाका जनप्रतिनिधि र स्थानीयसँग हामीले हिजो मात्र मैले कुरा गरेका छु, आज पनि म कुरा गर्दैछु त्यहाँ आमा छोतिङमो गाउँपालिकाका अध्यक्ष लगायतहरूसँग म बहस गर्दैछु केही दिनपछि। तर त्यहाँ के भनिएको छ भने जस्तो दोस्रो तेस्रो तलामा वा बेल्ट लगाएर समेत सुरुङमा काम गर्ने यो त्रिशुली 3B चाहिँ काम गर्ने कामदारहरू कतिपय त्यहाँ जीवितै छन् भनेर उनीहरूले बोलेका कुराहरू छन्। अगाडिबाट होइन पछाडिबाट चाहिँ हामी भागेर आएका छौँ भन्नेसम्मका उनीहरूले बोलेका कुराहरू आइरहँदाखेरि अलिकति प्रधानमन्त्रीले हिजो के भनिदिनु भयो भने नि संसदमा यहाँले पनि सुन्नुभयो होला, यो चाहिँ सुरुङमा उद्धार गर्ने अहिले हिलो छिरेको सुरुङमा उद्धारको विज्ञता संसारमै नभएको दावी मात्र गर्नु भएन, पाइप परेका र हिलो सुकेपछि मात्रै उद्धार गर्न सकिने प्रधानमन्त्री बताउँदै गर्दाखेरि त जनता त निराश भयो नि त, आफन्तहरू त निराश भयो नि त।
7: अनि त्योभन्दा पनि यसो हो, हामीसँग जुन विज्ञ टोलीहरू छन् आज चाहिँ छिमेकी मुलुकबाट पनि आइराखेको छ, छिमेकी मुलुकबाट पनि बोलाएको छ, हामीसँग पनि छ, त्यो सबै टोलीहरूले पनि काम गरिरहँदाखेर प्रयत्न गरिरहँदाखेर टनेल क्षेत्रमा जति लेदो माटोहरू पसेको छ त्यो क्षेत्रमा काम गर्न चाहिँ हामीले यतिखेरै ठक्कै रिजल्ट निकाल्ने हालमा चाहिँ जहाँ जसको जस्तो विज्ञता भए पनि त्यो च्यालेन्जिङ छ, चुनौतीपूर्ण छ र कठिन छ, त्यसमा चाहिँ कठिन हुँदो रहेछ त्यो चाहिँ अनुभवले बतायो प्राइम मिनिस्टरज्यूले। किन त्यो भन्नुभयो भने त्यहाँ टोली गएर विज्ञ टोली गएर प्रयत्न गर्दा पनि त्यहाँ सम्भव भएन, त्यो अनुभवले देखियो, किनभने टोलीले प्रयत्न त गर्यो त्यो लाइनमा भनिराखेको देखेको थिएँ मैले, सुने मैले हिजो होइन। त्यसले वास्तवमा त्यो कस्तो छ भने तपाईँको जहाँ जहाँ उद्धार गर्ने हो त्यो उद्धार गर्ने ठाउँमा धेरै दलदल माटोहरू चाहिँ धेरै उचाइसम्म फसेको छ, धेरै तलसम्म चाहिँ शवहरू रहेको छन् भन्ने चाहिँ बाहिर सूचना आइरहेको छ। तर त्यहाँ जानको लागि जो जान्छ त्यही मान्छे आफै फसिरहेको अवस्था छ, केही विज्ञ व्यक्तिहरू चाहिँ जानुभएको छ सुतेर, अब हामीले त्यो घिस्रेर होइन स्न्याक्स पोजिसनमा गइराख्नु भएको छ, तर सर्वसाधारण मान्छे त्यहाँ जान सक्ने अवस्था छन् धेरै, त्यसैले त्यहाँ धेरै कठिन परिस्थिति छ, त्यो परिस्थितिको हिसाबले कठिन छ भन्ने हिसाबको यो दृष्टिकोण आएको हो। त साँच्चै कठिन पनि छ, धेरै कठिन पनि छ, किनभने एक त सुरुङ सम्बन्धी अब हाम्रो बाहिरबाट पनि टोली ल्याएको छ विज्ञ भनेर आउनु भएको छ, चाइनादेखि कोरियादेखि भारतदेखि आउनु भएको छ होइन, र यहाँको टोलीहरू पनि लागेको छ, झन्डै झन्डै तपाईँको 20-22 हजार सुरक्षा कर्मीहरू त्यही काममा लागिराख्नु भएको छ, र धेरै सुरक्षाकर्मीले त्यहाँ पहिले पनि ज्यान गुमाउनु भएको छ, सुरक्षाकर्मीको पनि खोज तलासीमा लागिरहेको छ, सरसार नारीको ठूलो संख्यामा ज्यान गएको छ, अब एउटा गाउँ गाउँ नै बस्ती बस्ती नै चाहिँ नभएको अवस्था छ, र त्यो सबै चिजहरू हुँदा हुँदै पनि यो विपत्ति भिन्नै प्रकृतिको भिन्नै कठिनाइको रहेको छ, जुन घटना भाग छ जहाँ विपत्ति परेको छ, प्राकृतिक क्षति जहाँ भएको छ, बाढीले क्षति जहाँ परेको छ, त्यो ठाउँमा गएर हेरेपछि अनुभव गरेपछि मात्रै टक्क थाहा हुने अवस्था छ। त्यसले गर्दाखेरि सरकारले ठूलो प्रयत्न गरिरहेको छ, प्रयास गरिरहेको छ, र धेरैको ज्यान बचाएको पनि छ, तपाईँको ठूलो संख्यामा चाहिँ 8-10 हजारकै संख्यामा चाहिँ उद्धार पनि भइसकेको छ होइन, संख्या ठूलो संख्यामा छ, अब धेरै संख्यामा चाहिँ अब क्षति भएको शवहरू पनि प्राप्त भइरहेको छ, त्यो हिसाबले गर्दाखेरि सरकारले म्याक्सिमम प्रयत्न गरेको छ, यो प्रयत्नमा अब यतिखेर कसले कहाँ गर्यो के गर्यो भनेर कमी कमजोरी खोजेर कसलाई अलिकति चाहिँ काम गर्ने मान्छेहरूलाई काम गर्दा गर्दै पनि डिमोटिभेट गर्ने भन्दा पनि यतिखेर सबैले आफ्नो ठाउँबाट जुन क्षमता छ जुन ज्ञान छ त्यसको प्रयोग गरेर त्यो ठाउँमा पुगेर सबैले कोसिस गरेर अहिले भन्छ नि शोकलाई शक्तिमा र विनाशलाई विकासमा परिणत गर्ने खास यो बेला हो त्यो, त्यसैले हामीले त्यो ठाउँमा सबै लागौं भनेर चाहिँ म चाहिँ अनुरोध गर्न चाहन्छु।
6: होइन, अब धेरै शवहरू भेटिएका छन्, कतिपय शवहरू अहिले पनि हेलियरले पनि उठाउन नमान्दाखेरि दुर्गन्धित भएको भन्ने खबर छ, र स्वबाट धेरै खबरहरू आइरहेका छन्, शवहरू उठाउनै सकिएको छैन, माटो खोर्सेर मात्रै बाहिर निकाल्ने हो भने त्यहाँ पनि निकै ठूलो चुनौती र निकै ठूलो समस्या छ भन्ने खालका विषयहरू आएका छन्। अब यो व्यवस्थापनको पाटोमा पनि हुन त अब यो आकलनै गरिएको थिएन, प्री एजम्पसन नै गरिएको थिएन, तर एउटा भनाई के छ भने नि सरकारले उद्धार र राहतमा चीन भारतसँग शुरूआतमै अलिकति रेस्क्यू टिमको चाहिँ सहायता लिनुपर्ने थियो, त्यस पछाडि जलविद्युत आयोजनाकैहरूलाई पनि अहिले खोज भनेर करिब 7-8 दिन बितिसकेपछि दिने कुरामा पनि अलिकति ढङ्ग मिलेन, त्यसलाई चाहिँ शुरूआतबाटै सँगसँगै हातेमालो गरेर लग्नुपर्ने थियो भन्ने खालका जुन विषयहरू जोडिएर आएका छन्, तपाईँले त अनुभव छ नि त होइन, जस्तो अब हुन त अब यो विपत्ति जस्तो त्यो अङ्गभङ्ग एउटै पनि शरीरको पार्ट पाएर मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्ने एउटा स्थिति त बाढी जस्तो महाविपत्तिको स्थिति त कोरोनामा र त्यसमा के भन्छ हाम्रो यो भूकम्पमा त्यति धेरै देखिएन होला, तैपनि त्यो बेला पनि त रिस्की थियो नि त, कोरोनामा पनि धेरै मान्छे मरेकै हुन्, भूकम्पमा पनि 8-10 हजारको हारहारीमा मानिसहरू मरे, तर त्यसको चाहिँ अलि राम्रै तरिकाले व्यवस्थापन भयो, यो चाहिँ किन हुन सकेन भन्ने पनि त प्रश्न छ एउटा।
7: होइन, हिजो यसो थियो 72 सालको भूकम्पमा म काठमाडौँको एसपी थिएँ, त्यो बेला चाहिँ हामीले धेरै काम गर्यौँ, त्यो बेलाको र अहिलेको चाहिँ अलिक फरक छ, त्यो बेलाको उद्धार गर्दाखेरि उद्धार कर्मीको सामु त्यति ठुलो चुनौती थिएन, जे क्षति भयो भयो, उद्धार गर्ने आफ्नै स्वयं चाहिँ क्षतिमा पर्नुपर्ने अवस्था थिएन, अहिले चाहिँ ढङ्ग पुगेन, अलिकति ध्यान भएन, ध्यान पुगेन भनेदेखि उद्धार कर्मी आफ्नै क्षतिमा पर्ने अवस्था पनि अलिकति कठिन छ। अब जहाँसम्म विदेशी सपोर्ट सहयोगहरू बेलैमा भएन भने, हिजो मैले प्राइम मिनिस्टरज्यूको सदनमा बोलेको कुरालाई हेर्दाखेर सुन्दाखेर समयमै विदेशी छिमेकी मुलुकहरूबाट सहयोगमा आएको त छिमेकी मुलुकहरूले कस्तो प्रकारको चाहिँ सहयोग उपयुक्त हुन्छ, कस्ता विज्ञहरू चाहिन्छ, कस्तो चाहिँ पैसा भने त्यो कुराहरूको उहाँहरूले पनि मूल्याङ्कन गर्दा गर्दै केही दिन एक दिन दुई दिन त उहाँहरूले पनि मूल्याङ्कन गर्न लाग्नुपर्ने अवस्था रह्यो होइन, कस्तो चाहिन्छ भने पठाउँदा पठाउने र मतलब भूकम्पहरूमा जस्तो त्यस्तो त्यति सजिलो नहुने, किनभने मैले भने नि धेरै विज्ञताको आवश्यक पर्ने यसमा चाहिँ, किनभने जो व्यक्ति हो त्यो व्यक्ति उद्धार गर्नमा जाने व्यक्ति आफै पनि ठूलो चुनौतीका साथ उद्धारमा लाग्नुपर्ने अवस्था अहिलेको चाहिँ त्यो परिस्थिति छ, त्यसले गर्दाखेरि उहाँहरूले त्यो इभ्यालुएसन गर्दाखेरि केही दिन ढिलो भएको हो, तर समयमै रिक्वेस्ट गरिएको भन्ने कुरा हिजो प्राइम मिनिस्टरज्यूले चाहिँ सदनलाई जानकारी गराइसक्नु भएको छ, त्यसैले मैले भने नि अब यो अहिलेको जुन किसिमको प्राकृतिक विपत्ति छ बाढीबाट जुन आएको छ त्यो एकदमै भूकम्प जस्तै आकस्मिक रूपमा आयो, तर भूकम्पले भन्दा भिन्न प्रकृतिको क्षति र भिन्न प्रकारको चुनौती छोडेर गयो र अहिलेको उद्धारमा अलिकति भूकम्प भन्दा भिन्नै प्रकृतिको कठिनाई छ उद्धार गर्ने कुरामा है त्यसले गर्दाखेर हामीले अपेक्षित रूपमा जति उपलब्धि हुनुपर्छ भन्ने थियो त्यो उपलब्धि हुन सकेको छैन त्यसको अर्थ सरकारले गरेन भने सरकारले अधिकतम प्रयोग गर्यो प्राइम मिनिस्टरज्यूले भयभरका साधन स्रोत बेलैमा प्रयोग गरेको बेलैमा जानकारी दिएको सम्पूर्ण राज्य समितिले लगाएको कुरा हिजो ब्रिफिङबाट स्पष्ट भएको छ त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले पनि आफ्नो ठाउँबाट ठूलो प्रयत्न गर्नुभयो पार्टीलाई दिनभर रातभर काम गराउनु भयो स्ट्यान्ड बाई राखेर सबै सूचना प्रणालीमा जोड्नुभयो सबै राहत उद्धारमा जोड्नुभयो त्यसैले म्याक्सिमम अधिकतम प्रयोग गरेको छ र स्थानीय निकायका जुन राजनीतिक नेतृत्वमा रहनुभएका विभिन्न दलका पदाधिकारी उहाँहरू पनि धेरै लाग्नु भएको देखेँ म त अब त्यहाँ उहाँहरूको सम्पर्क सम्बन्ध बसेर कहाँ के छ के कठिनाई छ भने एउटा पार्टको जिम्मेवारीमा म पनि रहेर काम गरिरहेको छु त्यो गर्दाखेरि सबैले आफ्नो ठाउँबाट गरेको छ तर गर्नलाई सहज नभएको हुनाले कठिन एकदमै कठिन भएको हुनाले हामीले जति उपलब्धि खोज्ने हो अथवा जुन ठाउँमा जे उपलब्धि खोजिरहेका छौँ त्यो धेरै चुनौतीको कारणले नभइरहेको प्रयत्न नगरेको भन्ने चाहिँ होइन
6: होइन प्रयत्न भएको छ तर चाहिँ अलिकति जुन ढंगले चाहिँ प्रयत्न हुनुपर्ने हो जुन ढंगले चाहिँ काम गर्न सक्नुपर्ने हो त्यसमा केही मिसिङ त हुन्छ नै अब किनभने त्यो अनुभवै छैन अब यो सुरुङभित्र फसेकाहरूलाई टनेलभित्र फसेकाहरूलाई निकाल्नुपर्ने कुरा निकै जोखिम पनि छ हामीले विश्वका अन्य देशहरूका पनि उदाहरणहरू देखेका छौं तिब्बतमा पनि निकै ठूलो क्षति भएको छ यद्यपि चीनले चाहिँ त्यहाँ भएका कतिपय भिडियो सामग्रीहरू त्यहाँको विपदको क्षतिका ती सामग्रीहरू चाहिँ हटाएको र कतिपय त्यो सामग्री प्रसारण गर्नेलाई कारवाही गरेको भन्नेसम्म पनि हामी सुन्नमा आएका छौं उताबाट उसले आफ्नो नाका उसको बाटो र ट्र्याक पनि खोलिसकेको एउटा परिस्थिति छ अब यो राहत र उद्धारको कुरा गरौं न जस्तो अब राहत र उद्धारमा पनि एकरूपता हुन सकेन एकद्वार हुन सकेन स्थानीय तहलाई बाइपास गर्यो भनेर स्थानीय तहका प्रतिनिधिहरू हामीले भन्दैछन् त्यस्तो त नहुनुपर्ने हो नि त होइन
7: होइन त्यस्तो त छैन तपाईँ यो तपाईँले भन्नुभयो जस्तो कसले भन्नुभयो थाहा छैन हामीले चाहिँ जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी कार्यालयबाट पनि एउटा टिम बनाएको छ अब सरकारको टिम छ सबैले एकद्वार प्रणाली भनेर फोकल पर्सन तोकेर अनि स्थानीय निकायका पदाधिकारीहरूसँग नि सम्पर्क गरेर कहाँ के आवश्यकता छ कुन समस्या छ भन्ने कुरालाई चाहिँ बुझेर त्यो अनुसारको राहत उपलब्ध गराइराखेको छ अब अहिले धेरै ठाउँबाट राहतहरूको पर्याप्त सपोर्ट सहयोग पनि पुगिरहेको छ भन्ने सूचना पनि आइरहेको छ अब राहतमा मलाई अहिले तत्काललाई समस्या त्यस्तो देखिराखेको छुइनँ मैले केही समयको लागि अब भोलिका दिनमा अब यो जति पनि क्षति परेको परिवार छन् जति पनि आफ्ना परिवारजन गुमाएका र बाँच्न सफल भएका सदस्यहरू छन् उहाँहरूलाई फेरि उहाँहरूको बसोबासको व्यवस्थापन गर्ने कुराहरू चाहिँ एउटा हामीले समयमै योजना गर्नुपर्ने आवश्यकता छ त्यो गरेनौँ भने भोलि अर्को समस्या सिर्जना हुन सक्ने अवस्था छ अब धेरै चिजहरू अब अब अबका दिनमा धेरै चुनौतीहरू चाहिँ आउँदैछन् नयाँ चुनौतीहरू आउँदैछन् किनभने बाँचेकाहरूमा आफ्नो परिवार गुमाएको पीडाले एउटा परिस्थिति सिर्जना हुन्छ उनीहरूको बसोबासको खानपिनको कतिको चाहिँ जति सदस्य छन् कति
6: आफ्नो परिवारको सदस्यको आमा छोदिङको गाउँपालिकाकै कुरा गर्नुहुन्छ भने रसुवाको त्यहाँ जाने कुनै ट्र्याकै छैन र क्या हेली बाहेक अरू कुनै गर्नै सकिन्न रे हिँड्ने बाटो पनि छैन भन्नुभएको छ क्या त्यहाँका नागरिकले सामान सिद्धिन थाल्यो नुन र तेल पठाइदेऊ भन्दैछन् त्यहाँ गुहार गर्न माग्दैछन्
7: होइन त्यहाँ अब विस्तार प्रारम्भ भएपछि अब सबै गाउँहरूलाई जोड्नको लागि पुल राख्ने कुरादेखि लिएर बाटो खोल्ने कुराहरू बाटो जोड्ने कुरामा सरकारले उच्च प्रायोरिटी दिएर एकदमै स्पिडमा काम गरिरहेको छ सायद मलाई लाग्छ अब दुई तिन दिनभित्र सबै चिजहरू नर्मल भइसक्छ आउने आवत जावतको हिसाबले पनि सबै नर्मल भइसक्छ र अहिले जुन खोजीमा लागिराख्नु भएको छ यो स्पिडलाई अझै बढी चाहिँ अझै छिटो रिजल्ट ओरिएन्टेड बनाएर काम गराउने कुरा पनि अब लागिरहेको छ बिस्तार सामान्यकरण भइराखेको छ र अब पछिका दिनको व्यवस्थापनतर्फ सरकारले सोच्न थालिसकेको काम प्रारम्भ गरिसकेको छ त्यसैले अहिले हामीले बाहिर विभिन्न व्यक्तिले बोलेको अथवा सानो व्यक्तिहरूले त बोल्नु भएको कुराहरू सही पनि छन् तर सानो परिस्थितिमा त सानो परिवेशभित्र रहेर सानो सूचनाको आधारमा हुन्छ भनौँ न कुनै एउटा व्यक्ति काहीँ उद्धार पाइरहेको छ भने त्यो एउटा व्यक्ति यहाँ भने उद्धार पाइरहेको छैन भन्ने हिसाबले सूचना बाहिर व्यापक रूपमा आउँछ त्यसले गर्दा यो सरकारले गरेन कि भन्ने अवस्था हुन्छ तर सरकारले सूचना पाउने बित्तिकै त्यसमा चाहिँ ध्यान दिएर काम गरिरहेको अवस्था पनि छ त्यसलाई पनि हेरिदिनु पर्ने हुन्छ त्यसैले बिस्तार अब सरकारले यसलाई चाहिँ अब सामान्य जनजीवनलाई सामान्य बनाउने तर्फ प्रयत्न गरिरहेको छ र छिट्टै नै सामान्य जनजीवन हुन्छ र जति पनि यो बाढीमा पर्नु भएको परिवारजनका सदस्यहरू रहनुभयो त मत्नु भएको छ उहाँहरूको व्यवस्थापनको लागि पनि सरकारले काम गर्छ।
6: हस् विश्व पोखरेलजी यहाँको महत्वपूर्ण समय र यो दुःखद घडीमा सबै प्रयोग गरौं र सबैले चाहिँ सबै ठाउँबाट हातेमालो गरौं सरकारलाई सहयोग गरौं भन्ने हाम्रो पनि अनुरोध छ प्रयत्न छ। यहाँले समय दिइदिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
7: धन्यवाद।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व एआईजी विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौं।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं इगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
4: प्रथम पुरस्कार 2,00,000
3: द्वितीय पुरस्कार 1,00,000
4: तृतीय पुरस्कार 60,000
3: टाइटल स्पोन्सर इगो
4: अ कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
4: नासा सिक्युरिटिज
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर
4: युनाइटेड अगोज इन्सुरेन्स
3: यति एयरलाइन
4: वेदालय
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
3: कथा पठाउनका लागि parkharibooks@gmail.com
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते
5: ए भतिज तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खाला अनि रोगले समात्ला
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेर लाग्ने
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि
9: यो नेपाली रेडियो
10: हो हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई ब्याङ्क सबैका लागि ब्याङ्क
11: डिस होम इन्टरनेट
12: यतिखेर हाम्रो बीचमा विपद विज्ञ तथा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारी हुनुहुन्छ उहाँ चाहिँ स्थलगत अवलोकन गरेर पनि फर्किनु भएको छ र सुवानुवाकोट चितवन धादिङ लगायतका क्षेत्रमा निकै ठूलो विपत्ति भएको छ त्यहाँ उद्धार व्यवस्थापन र त्यसका अन्य क्षेत्रहरूको विपदका विषयमा चाहिँ आज हामी कुराकानी गर्दैछौ डाक्टर अधिकारी यहाँलाई नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
13: हस् नमस्कार गुड मर्निङ
12: अब एउटा कुरा कहाँबाट शुरूआत गरौं भने तपाईँ स्थलगत अध्ययन गर्नु भएको छ त्यहाँ पुगेर पनि आउनु भएको छ त्यसको बारेमा एकछिनमा कुरा गरौंला अहिले उद्धारको लागि छटपटाइरहेका आफन्त र त्यस सुरुङभित्र फँसेकाहरूको उद्धार गर्ने संयन्त्र विश्वभरि नै कहीँ पनि छैन भनेर चाहिँ प्रधानमन्त्रीले हिजो सदनबाट दावी गर्नुभएछ अनि टनेलबाट सुरुङबाट उद्धार गर्ने मान्छे नै नभएको हो विश्वमा तालिम प्राप्तहरू
13: होइन अब यस्ता किसिमका घटनाहरू यो घटना चाहिँ विश्वमै नौलो घटना चाहिँ लिएर हामीले लिन सकिन्छ अब हामी वैज्ञानिकहरूले पनि यसमा यही विषयमा कुराकानी गरिरहेछौँ अब मेरो विचारमा अब उद्धारै गर्न नसक्ने भन्ने कुरा अब प्रधानमन्त्रीले अध्ययन गरेरै भन्नुभयो होला सायद सदनमा तर टनेलमा त्यो सुरुङमा ब्लास्टिङ गरेर भित्र छिरेर गर्न सक्ने प्रविधिहरू चाहिँ विकास भएका छन् होइन त्यसपछि धेरै ठाउँमा टनेलबाट जस्तै अब यो कोल होइन कोइला निकाल्नेबाट फँसेकाहरूलाई निकाल्नेदेखि लिएर सारा कुराहरू चाहिँ गरेका छन् तर यो अवस्था चाहिँ के हो भने अरू बेलामा अन्त धेरै जस्तो टनेलहरूमा चाहिने टनेलको मुख चाहिने सुरुङको मुखमा चाहिँ पहिरो आएर रोकिएको अथवा चाहिने भित्र चाहिँ कतै एउटा तार खसेर चाहिने ब्लक भएर चाहिने उद्धार गरेको चाहिँ धेरै देखिन्थ्यो होइन उदाहरणहरू छन् तर यसमा त कस्तो देखिन्छ अहिलेसम्म भने ठ्याक्कै थाहा चाहिँ छैन तर त्यो टनेल सुरुङको मुखबाट पुरै हिलो र लेदो माटो चाहिँ सबैभित्र छिएको भन्ने अहिलेसम्म अनुमान गरेका हुनाले यस्तोमा चाहिँ सामान्यतया उद्धारमा चाहिँ कठिनाइ
12: अब एउटा कुरा चाहिँ जस्तो उद्धारको लागि केही त्यो सुरुङभित्रबाट टनेलभित्रबाट बाहिर निस्किएकाहरूको पनि हामीले हिजो कुराकानी गरेका थियौँ त्यहाँ रसुवाका केही नागरिकहरू हुनुहुँदो रहेछ त्यो जलविद्युतमै काम गर्ने उहाँहरू पछाडिको भागबाट चाहिँ निस्कनु भएको रहेछ कतिपयहरू चाहिँ त्यो माथि यो 3 लेयरसम्म पनि काम गर्नेहरू चाहिँ त्यहाँ बेल्ट बाँधेर पनि काम गर्नुहुँदो रहेछ त्यो सुरुङभित्र उहाँहरू जीवित हुन सक्ने एउटा स्थिति रहन्छ उहाँहरूलाई चाहिँ उद्धार गराउन भनेर उहाँहरूले चाहिँ हारगुहार गर्नुभएको एउटा स्थिति थियो सुरुङभित्रै पनि काम गर्ने चिनिया यो भारतीय लगायत यो दक्षिण कोरियाको टोली पनि आयो उहाँहरूले पनि त्यो प्रयास सफल हुन नसके हो त्यसो भए उहाँहरूले नि त्यो नसक्नु भयो यो स्थिति हेरेर
13: होइन प्रयास चाहिँ सबैतिरबाटै भएकै छ, प्रयास नभएको चाहिँ होइन, तर जति द्रुतर रूपमा पहिलो दिन नसके पनि दोस्रो दिनबाट जति छिटो गर्न पर्ने हो त्यसमा चाहिँ अलिकति कमजोरी भयो जस्तो देखिन्छ। तर के हो भने मैले अघि नै हजुरहरूलाई भने जस्तै सामान्यतया टनेलभित्र यस्तो किसिमको लेदो माटो बगेर गइसकेको अवस्थामा उद्धारमा कठिनाई गर्न त्यति सजिलो चाहिँ होइन, होइन। तर अर्को कुरा के हो भने त्यहाँभित्र जीवित हुने भन्ने कुरा चाहिँ अब थाहा छैन, अब त्यहाँभित्रको स्थिति कस्तो छ, यदि हावा गएको छ र भित्र पानीसम्म खान सक्ने र अक्सिजन पुगेको छ भने बाँच्ने हुन्छ, किनभने भारतको उत्तराखण्डमा चाहिँ यो सिल्कियारा भन्ने टनेलमा धेरै दिनपछि पनि उद्धार गरेको चाहिँ नै देखिएको छ, त्यसकारण चाहिँ आशा चाहिँ अझै पनि जीवित नै छ, तर ठ्याक्कै अहिले भन्न सक्ने स्थिति चाहिँ देखिँदैन।
12: अब कस्तो रह्यो त्यहाँको स्थिति, कस्तो छ रसुवामा तपाईँ, अब किनभने विपद बिग्रेका हिसाबले नेपालले यो आकलन गरेको थियो कि थिएन, र अहिले प्रारम्भिक अनुमानमा यो कसरी चाहिँ यति ठूलो यो महाविपत्ति, खोलाको सतहभन्दा 9-10 मिटर माथिसम्म त्यत्रो गेग्रान लेदो ढुङ्गा मुढा चट्टान एकै पटक सोहेरेर चाहिँ ल्याएर आयो, भिडियोहरू हेर्दा पनि आँगै झिरिङ्ग हुने खालको यो विपत्ति चाहिँ यसको कारण के हुन सक्छ?
13: अब यहाँ के हो भने एउटा हामीले के बुझौँ भने योलाई मैले महाप्रलय नै भनेको छु। यस्तो किसिमको घटनाहरू पहिला हिमालयमा पनि भएको थिए, जस्तै भारतको चाहिँ चमोली भन्ने ठाउँमा पनि भएको थियो, अघिल्लो साल चाहिँ नि त्यो धरली भन्ने ठाउँमा उत्तरकाशी जाने ठाउँमा पनि भएको थियो र संसारका अरू ठाउँमा पनि भएका छन्। तर मुख्य कुरा चाहिँ के हो भने यो एकदमै ठूलो परिमाणमा भएको र एउटा यो हिमनदी जहाँ चाहिँ हिउँ र आइस र चट्टान एकैचोटि खसेर यत्रो भेलवाडी आएको चाहिँ नि यो पहिलो नै हो दुईटा कारणले। एउटा चाहिँ यसको गति भेलोसिटी चाहिँ 180 किलोमिटर प्रति घण्टाको दरले आएको देखिन्छ, अर्को चाहिँ तपाईँ 8-9 मिटर जुन बढेको भन्नुभयो त्यो बाढी आएको बेलामा त 40-50 मिटर माथिसम्म पनि आएको हुनाले यो चाहिँ संसारको लागि नै एकदमै अनौठो चिज नै हो, अनौठो हो। त्यसले गर्दा चाहिँ कतिपय अवस्थामा उद्धारमा अलिकति कठिनाई छ, किनभने मेरो आफ्नो अहिलेसम्मको अध्ययन अनुसन्धानमा कुनै पनि राष्ट्र, यो हामी नेपाल मात्रै होइन, कुनै पनि राष्ट्र यस्तो किसिमको प्रलयको लागि, महाप्रलयको लागि तयार हुँदैन। त्यसले गर्दा चाहिँ अझ महत्त्वपूर्ण कुरा त के हो भने तपाईँको त्यहाँ तल जुन रसुवागढी भन्दा तल जुन ठाउँमा मैले अस्ति सर्वे हेरेर आएँ, कतिपय ठाउँमा घरहरू एकै घरहरू पुरै पुरिएका छन्, त्यहाँ चाहिँ बस्तीहरू पुरिएका छन्, त्यो माटोले पुरिएको छ, तलभित्र कहाँ कहाँ के छ भन्ने कुरा नै थाहा छैन। अनि अर्को कुरा बाटो छैन, सबै हेलिकप्टरबाट गर्न परिरहेको छ, त्यसले गर्दा चाहिँ उद्धारमा चाहिँ अहिले कठिनाई भइरहेको हो।
12: अब यो के भएर आएको हुन सक्छ, यसको चाहिँ के अनुमान गर्न सकिन्छ? यो चाहिँ
13: होइन, यसको त यस्तो छ, के भएर कारण चाहिँ अहिलेसम्म दुईटा कारण चाहिँ हामीले भएको हुनसक्छ भनेर वैज्ञानिक वृत्तमा चाहिँ छलफल भइरहेछ। एउटा चाहिँ जलवायु परिवर्तनको तापक्रमको असरले चाहिँ हिम नदीहरू पग्लिने अथवा टुक्रिने क्रम, अर्को चाहिँ त्यहाँ हेर्दाखेरि चट्टानी पहाड चट्टानी भिर नै तल झरेको देखिन्छ, त्यसले गर्दा चाहिँ कहिलेकाहीँ हिमालय के हुन्छ भने अब हामी हिमालय त बनिरहेछ, त्यसकारण चाहिँ चट्टान माथि चाहिँ हिउँ छ तर चट्टानै खस्यो भने त हिउँ पनि खस्ने भयो, र तल खसिसकेपछि लगभग 1200 मिटर जति माथिबाट एकैचोटि तल खसिसकेपछि त्यो जुन हिउँ र आइसको चाहिँ ढिक्का थियो त्यो चाहिँ तल खसेर पग्लियो र तल चाहिँ बाढीको रूप लियो र त्यसले असर गर्यो भन्ने नै अहिलेसम्मको चाहिँ हाम्रो बुझाइ हो।
12: अब अहिले चाहिँ जस्तो अब अझै पनि नेपालमा यस्ता प्रलयहरू यस्ता विपत्तिहरू बसेकै छन्, किनभने हामीसँग तरबार झुन्डिएकै छ माथि टाउको माथि, 47 हिमदालको जोखिम अवस्था हेर्ने हो भने त जतिखेर पनि यो फुट्न सक्ने भन्ने खालका आकलन पनि गरिएका छन्। अब यो यहीबाट बस्ने होस् अर्थात प्रकृतिबाट हामीले पैठो जोडी त गरौंला, त प्रकृतिसँग लड्न सक्ने सामर्थ्य त सधैँ छैन, विश्वसँग पनि छैन, त्यसका लागि पूर्व तयारी मात्रै गर्नुपर्ने एउटा स्थिति होला, सजग रहनुपर्ने स्थिति होला। तर आजको दिनमा नेपालको परिस्थिति के हो, यो हिमताल फुट्ने कुरामा, बाढी पहिरोको कुरामा, भूकम्पको कुरामा वा विपदको कुरामा चाहिँ हामी कुन स्थानमा छौँ आज?
13: अब म हजुरको रेडियो नेटवर्क मार्फत श्रोताहरूलाई के जानकारी गराउन चाहन्छु भने हामीले फुट्न सक्ने जोखिममा रहेका हिमतालहरू भनेर भनिरहेको अवस्थामा पनि हामीले आकलनै नगरेका तालहरू त फुट्यो नि त, जस्तै अघिल्लो साल चाहिँ नि थामेको ताल हामीले फुट्छ भनेर अनुमानै गरेका थिएनौँ, गोर्खाको वीरेन्द्र तालमा माथिबाट चाहिँ हिमनदी छुट्टिएर तालमा खसेर त्यसले चाहिँ छाल निकाल्यो, भाग्यवश मोराइन चाहिँ फुटेन, होइन नत्र चाहिँ तल चाहिँ असर गर्न सक्थ्यो भनेपछि त यस्ता किसिमको अहिलेकै हिमनदीको चाहिँ जुन पहिरो जुन हामीले देखियो त्यसले गर्दाखेरि चाहिँ के हो भने उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन हिमालय पर्वत श्रृङ्खला बढ़िराखेको र हामीले यो पर्माफ्रोस्ट मेल्टिङ भन्छौँ क्या माथि चाहिँ के हुन्छ भने जमिन चाहिँ त्यो एकदमै जमेर कडा भएर बसेको हुन्छ जलवायु परिवर्तनको तापक्रमले अब फेरि यहाँ फेरि के भन्छु भने विश्वमा जति तापक्रम बढ्छ त्योभन्दा डबल होइन दुई गुणा चाहिँ तापक्रम बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेका छन् हिमालयमा त्यसले गर्दाखेरि चाहिँ त्यो जुन जमेर बसेको जमिन पग्लिसकेपछि त्यो खुकुलो हुन्छ र माथिबाट सामान्य चाहिँ हलचल अथवा सामान्य पानी अथवा सामान्य पग्लेर आउँदाखेरि पनि त्यसले चाहिँ तल असर गर्छ त्यसलाई चाहिँ हामीले सेडिमेन्ट बम भनेर भनेका छौँ होइन भनेको चाहिँ मेलम्चीको उदाहरणदेखि लिएर चम्बलीको उदाहरणदेखि लिएर धेरै कारणहरूले चाहिँ हामी चाहिँ विपदको अवस्थामा छौँ सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी जहिले पनि के भन्छौँ भने यो अङ्ग्रेजीमा वी आर लिभिङ टु द डाउन स्ट्रिम भन्छ क्या यो तिब्बतबाट हामी सबै तल बिह बङ्गालसम्म 2 बिलियन मान्छेहरू हामी बसिरहेछौँ त्यस कारण माथि जुन चाहिँ जोखिम छ त्यो जतिखेर पनि जोखिम अथवा त्यो प्रकोप विपत्तिमा परिणत हुने बेलामा चाहिँ तलका मान्छेहरू अथवा तल्लो के क्षेत्रमा नदी किनारमा मात्रै होइन अन्त पनि बसेका मान्छेहरू प्रभावित हुन सक्ने भएको हुनाले विपदको हिसाबले नेपाल उच्च जोखिममा रहेको चाहिँ मेरो आफ्नो निष्कर्ष हो
12: तर अब नेपाल विपदका लागि जोखिममै छ तर अहिले भएको यो मानवीय क्षति जीवधनको क्षति जनधनको निकै ठूलो क्षति धेरै बुढापाकाले पनि भन्छन् हाम्रो जीवनमा यति धेरै ठूलो चाहिँ अनिष्ट हामीले देखेकै थिएनौँ यो महाप्रलय देखेकै थिएनौँ कतिपय सबहरू नपाउने एउटा परिस्थिति छ यो उद्धारको कुरामा यो राहतको कुरामा यो विपद आइसके पछाडि हामीले त रसुवामा यसभन्दा अगाडि पनि बेहोरिया छौँ एक वर्ष अगाडि भूकम्प पनि बेहोरिया छ कोरोना पनि बेहोरिया छ तर हाम्रो यसको जटिलता यसको चाहिँ अनुमान गरेर यसको पूर्व तयारीका कुराहरूमा राज्य किन चाहिँ त्यति सजग हुन सक्दैन
13: अब यस्तो यो राज्य भनेर हामीले अहिलेको सरकारलाई मात्रै हेर्नु हुँदैन योभन्दा अगाडिका विभिन्न सरकार विभिन्न कालखण्डहरूमा हामीले कसरी चाहिँ नै विपदलाई नजरअन्दाज गरिरहेछौँ भन्नेबाट सुरु गर्नुपर्ने हुन्छ तर एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो हिमालयका सबै ठाउँहरूलाई मोनिटरिङ गर्न सकिँदैन जस्तै अहिलेकै हिम पहिरो पनि जान्छ भनेर हामीलाई थाहा थिएन हाम्रो चिनिया साथीहरूले पनि थाहा थिएन र विश्वका अरू साथीहरूले पनि थाहा थिएन त्यसकारण चाहिँ जुन हिसाबले प्रत्येक वर्ष यस्ता किसिमका घटनाहरू बढ़िरहेछन् त्यो चाहिँ हामीले अहिलेसम्म चाहिँ यो अनुगमन गर्न नसकेको एउटा पक्ष भयो अर्को पक्ष चाहिँ के हो त भन्दाखेरि हामीले बारम्बार के भनिरहेछौँ त भन्दाखेरि यो जोखिम संवेदनशील भूपयोग योजना लागू गर्नु पर्यो भनेर भनिरहेछौँ त्यो भनेको

0: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो डाक्टर बसन्त अधिकारी विपद विज्ञ आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो नेपाली रेडियो नेटवर्क।
0: हर विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक, डिश होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष भुचुङ तामाङ हुनुहुन्छ। अध्यक्षज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर नमस्ते, गुड मर्निङ सर।
2: अब यो निकै ठुलो महाविपत्ति आयो, बाढ़ी आयो, त्यहाँ महाबाढ़ी, तपाईँ त प्रत्यक्षदर्शी बन्नुभयो तपाईँहरू चाहिँ, किनभने निकै ठुलो जनधनको क्षति भएको छ। यो भूकम्प भन्दा पनि विनाशकारी भनेर आकलन गरिएको यो विपत्तिमा चाहिँ आजको दिनसम्म आइपुग्दाखेरि उद्धारको काम, राहतको काम र त्यहाँको अहिलेको अवस्था चाहिँ कस्तो छ रेज्यू?
3: सर धन्यवाद सर प्रश्नको लागि। रसुवाको यो कहाली लाग्दो घटना जुन हामी यो अकल्पनीय छ सर, हामीले यो यस्तो हुन्छ भनेर जिन्दगीमा कल्पना पनि गरेनौ। रसुवा जिल्ला तहस नहस बनाएको छ, हजारौंको संख्यामा मानवीय क्षति भएको छ, भौतिक संरचनाहरू शहर ध्वस्त भएको छ, तीन चारवटा रसुवाको ठुलो ठुलो बजारको रूपमा स्थापना भएका शहरहरू पुरै ध्वस्त भएको छ। जुन शहर जुन बजारहरू कुन क्षेत्रमा छ भनेर हामीले अनुमान पनि लाउन सक्दैन घटना घट्यो। जुन घटना घटे पश्चात अब मेरो गाउँपालिकामा पनि जुन अहिले यो घरेसी क्षतिहरू नपुगेर पनि भौतिक क्षति पुगेको छ, जुन सड़क सञ्जाल विस्थापित भएको छ, पुलहरू भत्किएको छैन, झोलुङको पुल छैन, र आमा छोदिङ गाउँपालिका अहिले नागाबन्दी भएर बसेको अवस्था छ।
2: आमा छोदिङ गाउँपालिकाबाट बाहिर निस्कने कुनै पनि प्राक छैन अहिले, त्यस्तो
3: छैन अहिले। यो मान्छे हामी चाहेर पनि बजार क्षेत्र जान्छु भन्ने पनि त बाटो छैन, यो पैदल यात्रु गर्ने बाटो पनि छैन, र सडक सञ्जाल त उसै नै बन्द छ, अहिले नागाबन्दी भएर बसेको छ।
2: अब त्यहाँको तपाईँको कालमा वा चाहिँ बुढापाकाहरूसम्मसँग चाहिँ सोद्धाखेरि यस्तो खालको विपत्ति त्यो क्षेत्रले बेहोर्नु परेको थियो यसभन्दा अगाडि?
3: मैले हामी बाजेहरूलाई यता गाउँघरका बुढाहरूलाई सोद्धाखेरि यस्तो अकल्पनीय घटना अहिलेसम्म हाम्रो पालामा देखेको छैन भन्नुहुन्छ। सानोतिनो बाजे परिवारहरू आइरहेकै हो, तर यस्तो यो विध्वंसकारी यसरी यो जुन 72 भूकम्पले भन्दा नि यसले बढी क्षति गर्यो, मानवीय क्षति यति ठुलो संख्यामा गरेको छ कि रसुवामा मात्र लगभग मलाई लाग्छ यो 5-6 हजारको माथि जान्छ, यत्रो क्षति भएको छ, यस्तो त जिन्दगीमा देखेको छैन भन्नुहुन्छ बाजेहरू पनि।
2: त्यहाँको त्यस्तो पपुलेसन के कस्तो हुन्थ्यो, ओभर दोर कति कति हुन्थ्यो, त्यसलाई कन्टिन्यू गरौँ प्लिज।
3: अच्छा, यो रसोगढी क्षेत्र एकदम व्यस्त क्षेत्र हो, जुन फेरि यता उता इमिग्रेसन पास गर्ने बेला जुन 8 बजे खोलिदियो र त्यहाँ जुन 9:45 यो घटना भयो, भनेपछि एकदमै चाप भएको क्षेत्रमा हानिएको थियो। त्यहाँ साथीहरूले यो जुन बजेर आएको साथीहरूले सोद्धाखेरि त्यहाँ त सयौंको हजारौंको संख्यामा चाहिँ विदेशी पनि थियो, नेपाली पनि उत्तिकै थियो, सबै एकजना पनि बाँच्न सफल भएन भन्ने यता टाढाबाट देख्ने साथीहरूले। हजुर, त्यसपछि त्यहाँ हामीले पनि देख्न सकिन्छ त्यहाँ चाइनिजको जुन सिसिटिभी फुटेजको केही अंशहरू आउट भएको छ, त्यहाँ चाहिँ हतार यति दौडिँदा दौडिँदै मान्छेहरू बोकेर लगेको छ, बोकेर यो त हेर्न नसक्ने चाहिँ त्यस्तो दुर्घटना भयो। त्यसै गरी यो स्याफ्रुदेखि लिएर तल बेत्रवादी रसुवाको यो 3-4 बजार क्षेत्रबाट त धेरै संख्यामा चाहिँ हजारौं संख्यामा यो मलाई लाग्छ यो 4-5 हजार भन्दा बढी संख्या चाहिँ यो रसुवामा मात्र हुनुपर्छ।

0: त्यसको विदेशी इन्डियनहरू जुन टिमुरेमा 2-300 संख्यामा र स्याप्रोमा चाहिँ 2-300 यस्तै हरारीमा चाहिँ त्यो इन्डियनहरू पनि हातादी भएको भन्ने चाहिँ साथीहरूको आकलन छ।
1: भनेपछि अब मृत्यु त हुने भए, बेपत्ता हुने भए, सम्पर्क विहीन छन्, कतिपय सुरुङमा पनि थुनेर बसेकाहरूको चाहिँ बेलैमा रेस्क्यू हुन सकेन भन्ने खालका पनि विषय आएका छन्। यो सरकारको उद्धारको कार्य चाहिँ कस्तो रह्यो?
0: सर एकदमै अहिले यो उद्धार कार्यक्रममा जब जो 2-3 दिन सबैजना कोही अल्मलियो, कोही फस्यो, कोही भाग्यो, अब त्यो कसैको ध्यान पनि पुग्न सकेन हामी पब्लिकहरूको, र त्यहाँ चाहिँ उद्धार कार्यक्रमहरू पनि चरणबद्ध यो हेलीहरू उडेको उडाइ पनि थियो, त्यो खटिरहेको पनि थियो, र त्यसमा चाहिँ जहाँ घाइते अपाङ्ग र जहाँ बजेकाहरूलाई चाहिँ उद्धार भयो। अहिले यो बहिरी क्षेत्रमा जसरी उद्धार भयो त्यसरी चाहिँ यो सुरुङ क्षेत्रहरूमा चाहिँ उद्धार हुन सकेन सरकारले, त्यो एकदमै कमजोरी पनि देखियो हामीले पनि। स्वयं हामीले त्यहाँ सुरुङहरूमा धेरै मान्छे फसेको छ, त्यहाँ तपाईँहरूले निकाल्नुपर्छ, त्यहाँ हामी ट्राई गरौँ भन्दा यता सुरक्षा निकायको टिमले ट्राई पनि गरेको हो, त्यहाँ 2-4 पटक हेलीहरू पनि उठायो सुरुङ क्षेत्रमा, त्यसपछि त्यहाँ सम्भव छैन भनेर फर्किनुहुन्छ, र त्यो भित्र मेरै गाउँपालिकाका मेरै लोकल साथीहरू हाइडुमा धेरै काम गर्नुहुन्थ्यो, र जतिले बगाए त बगाइहाल्यो खोलाले, देख्ने बगाउने त थुप्रो बगाइयो, तर सुरुङभित्र पनि त्यहाँबाट कोही साथीहरू बाँचेर पनि आएको छ निस्किएर, र ती निस्किएर आएको साथीहरूले चाहिँ त्यो भित्र हामी 100 जनाको संख्यामा थियो, जति मर्यो भने केही संख्या बाँचेको छ, हामी बाँचेर आयो
1: सुरुङ भनेर। कुन सुरुङबाट चाहिँ निस्किनुभयो, कहाँ चाहिँ हुनुहुन्थ्यो त्यत्रो संख्यामा?
0: यो अप्पर त्रिशुली 1 भन्छ, 216 मेगावाट हाइड्रो पावर आएको बेसी,
1: त्यो काम हुँदैछ, निर्माणाधीन
0: निर्माणाधीन प्रोजेक्ट हो, अब त्यो प्रोजेक्टमा धेरै मान्छेहरू चाहिँ भित्र चाहिँ थुनिएको अवस्था छ, अनि त्यसमा हामीले भन्यौ अब यो चाँडो जो सुरुङभित्र हुनेहरूलाई चाँडो हामीले यो तपाईँहरूले चाहिँ एकदम उद्धार गर्नुपर्छ, जीवित मान्छे आफन्तको त आश रह्यो नि त त्यहाँ अभिभावकको, अब मेरो मान्छे भित्र चिच्याइरह्यो होला तपाईँहरूले छिटो उद्धार गरिदियो छिटो उद्धार गरिदियो भन्छ, हामीलाई बस्न दिएको छैन, पालिका प्रमुखहरू सुधेर बस्यो तपाईँहरूले पहल गरिदिएन, हाम्रो मान्छे मर्यो भनेर कराएको छ, हाम्रो हामीले सक्ने स्थानीय सरकारको काबुभन्दा बाहिरको यो घटना हामीले नसक्ने कुरा हो, तर पनि ती स्थानीयलाई ती अभिभावकलाई हामीले के भन्यो, यो हाम्रो काबुभन्दा बाहिर हामीले भनेनौ, प्रयास हुँदैछ, सबैजना लागिरहेको छौँ भनेर हामीले तिनीहरूलाई चाहिँ मलमपट्टी लगाउने कामहरू गर्यो, र यता सुरक्षा निकायको टिमहरूसँग हामीले चाहिँ लाउन छ त्यहाँभित्र मान्छे छ, हामी खट्नुपर्छ त्यहाँ लाग्नुपर्छ भनेर हामीले धेरै क्वेसनहरू उठायौँ, तर पनि त्यहाँ प्रयास त 2-4 पटक भयो, र लास्टसम्म त्यो उद्धारमा खटिनु भने सुरक्षा निकायको साथीहरूले हाम्रो यो पनि हामी यो हाइड्रो पावर अथवा सुरुङ उद्धार गर्ने हामी विज्ञ रोले होइनौ, हामीसँग त्यो लेभलको इक्विपमेन्टहरू छैनौ भनेर उहाँहरूले स्वयं प्रत्यक्ष भन्नुभयो। अब केही कुराहरू भनिरहँदा हामीलाई के लाग्यो भने यदि हाम्रो देशमा यसरी सुरुङमा फँसेको मान्छेहरूको उद्धार गर्ने इक्विपमेन्ट छैन, दक्ष जनशक्ति छैन भने हामीले चाहिँ बाहिरको जनशक्तिलाई किन चाहिँ बोलाउन सकेन, किन अनुमति दिन सकेन भन्ने गुनासोहरू चाहिँ रह्यो।
1: तर अब 4 दिनपछि चीनबाट पनि आए होइन, इन्डियाबाट पनि टोली आएको कुराहरू थियो, उहाँहरूको पनि उद्धार सफल हुन सकेन त्यसो भए?
0: होइन, उहाँहरू अहिलेको चरणमा चाहिँ धेरै खटिरहनु भएको छ, अब जो खटिरहँदा कहीँ जहाँ हिलोको दलदल धेरै हिलो भएको कारणले यो अझै टाइम लाग्न सक्छ भन्ने कुराहरू चाहिँ चलिरहेको छ, र त्यो भित्र अब उहाँहरूले अब जीवित नभेटिएर पनि अब लास त त्यो भित्र पक्कै पनि 100 को संख्यामा छ, तर पनि भोलि मिडियामा यो सुरुङभित्र यति लास छ रहेछ भनेर जो आउँछ आउँदैन जो हामी बुझ्दैनौँ, अब भोलिको दिनमा त यहाँ त व्यापक जनगुनासो उठेको छ, यो भित्र मान्छे जीवित थुनेको छ भनेर धेरै पब्लिकको आवाज उठिसकेपछि भोलि मिडियाकर्मी अथवा राज्यले त्यसलाई चाहिँ निष्पक्ष तरिकाले यो भित्र यति लास देख्यो, यति मरेको देख्यो अथवा यति जीवित देख्यो भनेर यो आउटमा अथवा पब्लिकमा ल्याउनु हुन्छ त्यो सरकारको कुरा रह्यो, तर आज 4-5 दिनमा चाहिँ यसरी बैगे विज्ञ टोली आएर खनिरहँदा र त्यहाँ चाहिँ हाइड्रो पावरहरू स्वयंलाई अब तपाईँहरूले नै उद्धार गर्नुपर्छ भनेर त अहिले हाइड्रो पावरहरूलाई पनि आदेश दिएको भन्ने खबर आएको छ,
1: दुई दिन अगाडि मात्रै यो आदेश दियो अहिले सरकारले
0: हो, अनि यो कुरो हुँदो रहेछ र तर किन त्यो घटना घटेको भोलिपल्ट किन दिन सकेन, त्यही दिन त नसक्ला, भोलिपल्ट दिनु पर्थ्यो, पर्सिपल्ट दिनु पर्थ्यो, आज 5औं दिन 6औं दिनमा आएर यो कार्यक्रम सुरु भएको छ, हामी नै कामना गर्छौँ त्यो भित्र जति फसेको जीवित रहोस् भनेर।
1: एउटा कुरा के सुनाउनुहोस् भने नि हजुरज्यू, जस्तो अब त्यहाँबाट कतिपय भागेर त्यो दलदलमा आफू चाहिँ एकदम रिस्क लिएर चाहिँ आएकोहरू मजदुरहरू बाँचेर आउनुभयो भन्ने कुरा गर्नुभयो, जस्तो त्यहाँ भित्रसम्मको अवस्था के थियो? भित्रैसम्म दलदल पुगिसकेको थियो, उहाँहरू भएकै ठाउँमा दलदल पानी वा केही त्यस्तो ढुङ्गा पुगेको थियो, उहाँहरू के भन्नुहुन्छ?
0: अब त्यहाँ प्रत्यक्ष हामी पुग्न सकेनौँ सर, अब त्यसमा भागेर निस्किएर आउनेहरूको प्रतिक्रिया चाहिँ अब यो दुई तला तीन तलासम्मको सुरुङ छ त्यो भित्र, अनि स्काफोल्डिङ लगाएर माथि चाहिँ हुकमा यो के भन्छ सेफ्टी बेल्टहरू बाँधिएर जो ढलन गर्ने प्लास्टर गर्ने कार्यक्रमहरू चलिरहेको थियो। अब भुइँको जति सोरेर सोरे पनि माथि चाहिँ यो तेस्रो तलातिर हुने टपमा हुने साथीहरू बाँचेको हुनसक्छ, र हामी पनि टपमा थियो र मुनि चाहिँ आँखाले देख्ने गरी मान्छे सोरेकै पनि देख्यो, हामीले पुरै वा हात बगाएर ल्याएको पनि देख्यो, तर पनि माथिल्लो लेभलमा चाहिँ काम गर्नेहरू चाहिँ बाँचेको हुनसक्छ भन्ने प्रतिक्रियाहरू पनि दियो कि हाम्रै लोकल साथीहरू निस्केर आएको छ।
1: ए भनेपछि त्यसको त्यो मुहान अर्थात् सुरुङको एक्ज्याक्ट यहाँनिर लोकेसन भनेर चाहिँ पत्ता लागिसकेको स्थिति हो अहिले भित्र जाँदाखेरि?
0: भित्र यस्तो रहेछ, अहिले यो हामी जति पनि यो उद्धारको लागि प्रयास गर्नुभयो ती साथीहरू जुन अडिर अडिर वान भन्छ अनि डेम साइड भन्छ त्यो जब सुरु गरेको क्षेत्रबाट चाहिँ धेरै ट्राई गरियो, तर ती भागेर आउने साथीहरूले के भन्यो भने त्यो अडिर वान र डेम साइडबाट छिरेर लगभग 1.5 किलोमिटर भित्र गएको छ। हामी काम गर्ने क्षेत्र भनेको 1 किलोमिटर एराउन्ड 1.5 किलोमिटरको आसपासमा हामी काम गरिरहेको हो, त्यहाँबाट चाहिँ अडिर थ्रीबाट निस्क्यो भने सजिलो हुन्छ र हामी पनि अडिर थ्रीबाट निस्केर आएको या त छिर्ने बाटो होइन कि अरू निस्किने ठाउँबाट चाहिँ हामी तल्लो क्षेत्रबाट निस्केर आएको भन्ने प्रतिक्रियाहरू छ।
1: अनि अब यो राहतको कुरामा पनि धेरै कन्ट्रोभर्सी आएको छ, हुन त अब गृहमन्त्री त्यहाँ आफै पनि फिल्डमा खटिएको जस्तो देखिन्थ्यो, गृहमन्त्रीको खटाई वा चाहिँ यसको चाहिँ अलिकति टेक्निकल रूपमा प्राविधिक रूपमा चाहिँ यो दक्ष नहुँदाखेरि र क्यामेरा सहितको खटाइले खासै उपलब्धि हुन सकेन भन्ने खालको आलोचना पनि आइरहेका छन्, तपाईँ के भन्नुहुन्छ यसमा चाहिँ स्थानीय तहसँग कतिको सम्बन्धै छ?
0: यस्तो छ, अब यो विषयमा गृहमन्त्री यो आफै पनि खट्नुभयो र मेरो क्षेत्रमा पनि आउनुभयो र जुन सुरुङको दलदलतिर पनि उहाँ स्वयं पनि पुग्नु भएको छ, उहाँको जुन अथाह प्रयासमा हामी धन्यवाद दिन्छौँ उहाँको यो खटनमा, तर हामी के भन्छौँ भने उहाँ जति खटन गर्नुभयो उहाँले त्यो लेभलको दक्ष जनशक्ति चाहिँ फिल्डमा खटेको छ या छैन, उहाँको मेहनत भोलि जनताले मूल्याङ्कन गर्ने बेलामा कतै बलुवामा पानी त हुन्न, र उहाँ स्वयं खटिरहनु भएको छ भने त्यो लेभलको उहाँको जुन परिचालित उहाँको हाँगाहरू उहाँको शाखाहरू उहाँले जति परिचालित गर्नु गर्ने तह र तबकाको जिम्मेवारी व्यक्तित्वहरूले चाहिँ सही तरिकाले खटिरहेको छ कि छैन, अब त्यसको मूल्याङ्कन पक्कै पनि गृहमन्त्रीले गर्नु होला। र हामीलाई लाग्छ अब त्यहाँ जति पनि यो आउट लेभलको फिल्डमा उद्धार गर्नुभयो हामी धन्यवाद दिन्छौँ, यो जुन घाइतेलाई ओसार्यो र बजेको साथीहरूलाई ओसार्यो त्यसको लागि धन्यवाद दिन्छौँ, र अहिले आएर लासलाई समेत जहाँ त्यत्रा त्यत्रा छरिएर बसेका लासहरूलाई पनि अहिलेसम्म उठाउन सकेको छैन, दुर्गन्धित पुरै गाउँमा दुर्गन्धित फैलियो भनेर गुनासो यत्तिकै आइरहेको छ, र अहिले दुई तिन दिन हुन्छ पुरै लासको लागि लासको उद्धारको लागि मात्र खटेको, र यसमा अब भोलि त्यो माटोहरू खनिरहनु त्यो भित्र कति लास होला, अब जुन अब जीवित उद्धार भइसक्यो अब त्यो लासलाई यति टाइम लाग्छ भने अब भोलिको दिनमा सुरुङ सुरुङको कुराहरू कल्पनाको कुरा रह्यो, अहिले बाहिरको विज्ञ खेलिरहनु भएको छ, अब यसलाई चाहिँ सही तरिकाले यसलाई चाहिँ जनताले मूल्याङ्कन गर्न सक्ने गरी चाहिँ उद्धार भयो भने अथवा राहतको प्याकेजहरू पुग्न सक्यो भने पक्कै पनि गृहमन्त्री सफल रहला कामना गर्छु।
1: अनि राहत वितरणमा र स्थानीय तहसँग जुन किसिमको समन्वय हुनुपर्ने थियो सङ्घको प्रदेशको त्यो त्यो समन्वयमा चाहिँ कतैतिर ल्याक देखिएको अहिले
0: एकदमै ल्याप देखेको छु, मलाई पनि लागेको त्यही हो, अब त्यहाँ अब मेरो मैले अरू गाउँपालिका अरू क्षेत्रहरूमा राहतको प्याकेज कसरी पुगिरहेको छ कसरी पठाइरहेको छ त्यो मैले चासो दिएन, तर स्वयं मेरै गाउँपालिका सडक सञ्जाल भन्दा विच्छेद भएको छ, पैदली यात्री गर्ने एउटा पैदल मार्ग छैन, पुरै नागाबन्दी भएर बसिरहेको
1: कसरी राहत पुर्याउने त्यसो भए हवाई बाहेक अरू त सम्भव होला त
0: हवाई बाहेक अरू सम्भावनै छैन, अनि त्यही हवाईबाट पुर्याउनको लागि अब त्यहाँ चाहिँ हामीसँग अथवा वडा अध्यक्षहरू हुनुहुन्छ एउटा प्लानिङ रूपमा एउटा योजनाबद्ध गयो भने त्यो राहतलाई एउटा पीडित समक्ष पुग्थ्यो भन्ने हाम्रो आशा र हामीलाई चाहिँ ल कहाँ पुग्यो कहाँ छ यो राहत अब कसरी कहाँ पुर्याउने भनेर हामीसँग मौखिक कोअर्डिनेट भएको छ तर हामी स्वयं भूगोल जहाँ पीडित जुन क्षेत्रमा चाहिँ राहतको आवश्यकता पर्यो माग त हामीलाई थियो नि त तर पनि एकदमै प्लानिङ रूपमा योजनाबद्ध रूपमा चाहिँ स्थानीय सरकारसँग छैन तर हामीसँग चाहिँ कहाँ लाने कसरी लाने भन्छ भेली उडेको छ त्यहाँ पुगेको छ तर त्यसलाई चाहिँ अपार्जन राहत भनेर हामीले मैले पनि त्यो महसुस गरेको छु अब त्यसलाई पनि वास्तविक पिटीसँग पुगिरहेको छैन एउटा हेलिकप्टर जम्मा दुई तिन बोरा चामल एक दुई वर्ष चौगौ बोकेर जाने र जहाँ हेली ल्यान्ड गर्न ल्यान्ड गर्छ त्यहीँ छोडिदिँदाखेरि चाहिँ पिजितलाई पाएन जो सक्छ उसले ठुलेर खायो भन्ने गुनासोहरू आइरहेको छ हामीलाई अब यसरी हामी चाहिँ एउटा प्लानिङ रूपमा गयो भने कमसे कम त्यो एक ठाउँमा स्टोर गरेर जो हो यो हराइरहेको फ्यामिली छ त्यहाँ मिसिङ फ्यामिलीको लाई पहिला दिने हो कि अथवा बुढाबुढीलाई पहिला दिने हो या अपाङ्ग घाइतेलाई पहिला दिने हो त्यसरी चाहिँ फाइनलाइज गरेर दिन पायो भने त्यो राहतलाई हामीले सही सदुपयोग हुन्थ्यो तर अहिले आएर त्यो राहत चाहिँ सक्नेको हातमा पर्यो नसक्ने हेऱ्यो भन्ने आवाजहरू उठ्यो अब जसको घरमा फ्यामिली मिसिङ भएको छ ती घर

0: त्यो पनि सकियो, अलिकति अप्ठ्यारो परिस्थिति छ भन्नुभएको थियो, त्यही हो अहिलेको रियालिटी?
1: एकदम रियालिटी त्यही हो सर। अब त्यहाँ चाहिँ मलाई पनि आवाज के उठिरहेको छ भने, चामल दालको कुरा भनेको एक अर्कामा साबरी गरेर खाऊ पिठो खाला, त्यहाँ आलु भर्खर उत्पादन भएको छ, आलु बजार लान पाएको छैन सडकको कारण, ती आलु उसिनेर खाऊ, आलु पोलेर खाऊ, बन्द उत्पादन हुँदैछ, बन्द तरकारी खाऊ। तर राहतको लागि अहिले जुन पहिलो प्राथमिकता जो लास व्यवस्थापन छ, हेली देशमा व्यस्त भएको छ र त्यसैको लागि खटिरहेको छ, हामी चाहिँ एकदम मिलाइरहेको छु भनेर हामीले पब्लिकलाई सम्झाइरहेको छ। अबको एक हप्ता पछि चाहिँ पुरै हाहाकार हुने अवस्था छ। अहिले त्यहाँको जनगुनासो र त्यहाँको पहिलो माग भनेको हामीलाई नुन र तेल पठाइदिनु भन्ने आवाजहरू उठिरहेको छ। अब हामी घरमा भएको पिठो एक यो दुई चार दिन हामी खाला, नहुनेलाई हामी सरसावर लिएर खाला, पैसा लिएर खाला, तर नुन र तेलको सर्भिस हुँदै गयो, हामीलाई नुन र तेलको व्यवस्था गरिदिनु भनेर यी आवाजहरू उठिरहेको छ अहिले।
0: अब अन्तमा केन्द्र सरकारसँग कतिको कोर्डिनेट भइरहेको छ, तपाईँको आग्रह चाहिँ के छ?
1: केन्द्र सरकारले हामीसँग विभिन्न मन्त्रालयबाट फोनमा पनि कोर्डिनेट गर्नुहुन्छ, उहाँहरूको टिम, उहाँहरूको सचिवालयबाट के भइरहेको छ, कस्तो भइरहेको छ, जुन सूचना आदान प्रदानमा एकदम कोर्डिनेट भइरहेको छ। तर जुन कार्यान्वयन पार्टमा चाहिँ हामीसँग चाहिँ प्लानिङ रूपमा चाहिँ कार्यान्वयन भइरहेको छैन, यो चाहिँ यसमा चाहिँ हामी पनि गुनासो राख्छौँ र यसलाई चाहिँ सबै तिनै तहको सरकार एउटा प्लानिङ बत्तामा अगाडि बढ्यो भने सफल हुन्छ भन्छु।
0: तपाईँको समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
2: हस्त आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
0: सम्पर्क मोबाइल 97140031349।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867664 9141867664।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: सुन्नु न, मैले गहना लिएर थिएँ।
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 विश्वजात धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।

0: लस्तो है मेबे फेबेमा रंगमाझे आरसीसी दिम गोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
0: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
4: 98511 87882 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: रेडियो बिहानी 97.6 MHz
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442062 र 98132334
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
7: बाबा बाबा म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहिए मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ काई हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
12: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
11: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का
8: झोला। स्कूल जान्न मम्मी।
9: सुन्नु भयो, छोरा छोरी दुवै जना स्कूल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोरा छोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहिए मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो।

0: पुच्छार बजार धादिङ एमाले चोकबाट छ घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861705544 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
2: छैन सर के सोचिरहनु भएको छ
1: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
2: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका धादिङ सम्पर्क नम्बर 9851108878 र 9800888778

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
9: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहर दिन प्ले र खोरमा नग फारममा असिम टमाटर की ट्रनेल में सिंगबे सुर सिंगजेपल मुबा भोले सिंगबे सुर मुसम ओम टङ्केश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी डिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान में होलसेल मूल्यारी यंगबा असेम डिम सम्मन बोरबरी ढुवानी ला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेग है रोमा।
2: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि।
10: ल, तलाई थाहा छैन, मिलनटोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
11: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
10: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घर आएसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
11: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
10: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
11: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915919।
12: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्। प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-433 र 010-590-093 सम्पर्क गर्नु होला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-097-433।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्त है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0-10-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मन सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0102-524-70 असेम 98511-87-882 फोन सिन्जिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी, पहुँच मार्ग बनाइँदै चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
1: भोटेकोशी बाढ़ीमा अझै 4,200 जना बेपत्ता, राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
0: कृष्णभीरको पहिरोले सड़क अवरूद्ध हुँदा काठमाण्डुमा फेरि ग्यास अभाव, आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
1: इण्डोनेसियामा लागेको डढेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
0: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित, घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ।
3: एकदम ठिक छ, कुरा मिलाउ।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले जलविद्युत आयोजनामा फँसेका कामदार र कर्मचारीको उद्धारको प्रयास आज पनि जारी छ। सबैभन्दा जटिल मानिएको त्रिशुली 3A जलविद्युत आयोजनाको 160 मिटर लामो केबल डक सुरुङको प्रवेशद्वार पोर्टल क्षेत्रमा जम्मा भएको लेदो, ढुंगा र भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। हालसम्म 2 दर्जन भन्दा बढ़ी ठूला बोल्डर विस्फोट गरी हटाइएको खोज तथा उद्धारमा खटिएका इन्जिनियर तथा सांसद श्री राम नेपानेले जानकारी दिनुभयो। उहाँका अनुसार 2 एक्सकाभेटर परिचालन 5 दिनमा करिब 20,000 घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रीटका स्लाब, बीम पिलर र घरको आकारसम्मका ठूला बोल्डर हटाइएको छ। आजदेखि सुरुङको भित्र माथिल्लो भागमा उत्खनन कार्य अघि बढ़ाइएको छ। थप 7 बोल्डर ब्लास्टिङका लागि तयारी भएको छ। त्रिशुली नदीको सतह भन्दा करिब 2 मिटर माथि रहेको पोर्टलबाट तल्लो भागतर्फ करिब 60 मिटर तल्लो तटीय भागसम्म उत्खनन शुरू गरिएको हो।
0: यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा खाद्यान्न सामग्री पुर्याउन चीन सरकारले नेपाललाई 4 ड्रोन सहयोग स्वरूप उपलब्ध गराएको छ। ड्रोनको सफल परीक्षणपछि आज जसवाको बाढ़ी प्रभावित क्षेत्रतर्फ पठाउन लागि विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले जानकारी दिनुभएको छ। उहाँका अनुसार यी ड्रोनको उच्च क्षमता 100 किलोग्रामसम्म भए पनि 75-80 किलोसम्म बोकाउन सकिनेछ। ड्रोनले विकट बस्तीहरूमा औषधि, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री छिटो र छरितो रूपमा पुर्याउन सहयोग गर्नेछन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नुवाकोटका 1558 र रसुवाका 865 सर्वसाधारण नागरिक बेपत्ता छन्। यस्तै जलविद्युत परियोजनामा कार्यरत विभिन्न जिल्लाका 922 कामदार बेपत्ता रहेको प्राधिकरणले पछिल्लो पटक प्रकाशन गरेको विवरणमा उल्लेख छ। हालसम्म बाढ़ीमा परि 1222 मृत्यु भइसकेको छ। हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। बाढ़ीपछि राहत र उद्धार कार्यसँगै सम्पर्क विहीनहरूको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण बनेको छ।
0: भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन अन्तर्गत नुवाकोटमा शव संकलनको प्रारम्भिक चरण सकिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपेक्षक विपिन रेग्मीका अनुसार जमीनको सतहमा रहेका शवको खोजतलास एवं संकलन अन्तर्गत हालसम्म 177 जनाको शव फेला पारिएको छ। तीमध्ये 16 जनाको पहिचान भएकोले सम्बन्धित परिवारलाई बुझाइएको र बाँकी शव परीक्षणको लागि सेक्सन अस्पताल महाराजगंजमा पठाइएको छ। नेपाली सेनाको हेलिकप्टर सहित नेपाल प्रहरीले ड्रोन क्यामेरा तालिम प्राप्त कुकुर सहित जिल्लाको विभिन्न 30 स्थानलाई आधार इलाका बनाई सब खोजतलास अन्तर्गत जमीनको सतहमा रहेका सब संक्रमणको पहिलो चरणको काम पूरा गरेको प्रहरी प्रमुख रेग्मीले बताउनुभयो। जमीनको सतह घरभित्र देखिने अवस्थाका सब संक्रमण गरिएकोले कहीं कतै देखेमा प्रहरीलाई खबर गर्न अनुरोध त गरिएको उहाँले बताउनुभयो। प्रहरीले अब उत्खनन र खान्तलासी मार्फत सब संकलन शुरू गरेको उहाँले बताउनुभयो। बाढ़ीले प्रभावित बनाएको बेत्रावती सहित सोले बजार, तुप्चे, त्रिशुली बजार, ढुंगे र देवीघाटमा घर तथा सड़कमा भरिएका केकर र लेदो हटाई प्रहरीले खान्तलासी मार्फत पुरिएका स्थानमा सब खोज तलाश शुरू गरेको हो। यसअघि विभिन्न 30 स्थानमा परिचालन भएको सब संकलन टोली अब मुख्य प्रभावित क्षेत्रको बस्तीमा केन्द्रित भएको छ।
1: भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढ़ीको जोखिम छ। जल विज्ञान तथा जल स्रोत अनुसन्धान केन्द्र अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका बाढ़ीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै पनि वर्षाको सम्भावना रहेकाले नुवाकोट र रसुवा हुँदै बहने भोटेकोशी, त्रिशुली नदी र आसपासका ससाना नदीमा जलस्तर उल्लेख्य बढ़ने सम्भावना छ। ती नदीमा आकस्मिक बाढ़ी फ्ल्यास फ्लडको उच्च सम्भावना रहेकाले नदी र खोला आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ। यसैगरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्कुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलडुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, साङ्जा पर्वत, डोल्पाका आसपासका ससाना नदीमा पनि बाब उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
0: राष्ट्रिय मानवाधिकार आयोगले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत उद्धार उपचार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा विपद पछिको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्य मानवाधिकार मैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको अवस्था र होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानवाधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको विज्ञप्तिमा उल्लेख छ। बाढ़ी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनर्स्थापनाको कार्यमा निजी क्षेत्रसँगको संयुक्त सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ। विपदको असहज परिस्थितिमा प्रभावित परिवारको पीड़ामाथि सामाजिक सञ्जालमा नकारात्मक टीका टिप्पणी नगर्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।
1: काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढ़ेपछि आजदेखि दैनिक दुई सयवटा ट्रक मार्फत ग्यास सिलिण्डर ओसारिने भएको छ। ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिण्डर तराई पठाएर भरेर ल्याउन लागि हो। नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल आयल निगम र यातायात व्यवसायबीच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन आज पूर्ण क्षमतामा ट्रकहरू परिचालन गरिँदैछ। नागडुङ्गा मुगलिन सड़क खण्ड बन्द हुँदा उपत्यका काभ्रे र धादिङका 18 ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन्। त्यसैले उपत्यकाका खाली सिलिण्डर ट्रकमा लोड गरी हेटौडा, चितुवन, नवलपरासी र वीरगंजका उद्योगमा रिफिलिङका लागि पठाउने प्रबन्ध गरिएको छ। अहिले बाढ़ी पहिरोका कारण राजमार्गहरू अवरूद्ध हुँदा काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा फेरि खाना पकाउने ग्यासको अभाव हुन थालेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7024 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। धनुषाको नगराय नगरपालिका पाँच स्थित खिरखिरिया जाने भित्री बाटोको झाडीबाट 107 किलो भन्दा बढ़ी लागु औषध गाँजा बरामद भएको छ। गैराती 2:30 उक्त स्थानमा लागु औषध गाँजा रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय लगमा टहीबाट
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। धनुषाको नगराय नगरपालिका

0: रहेको पाइएको हो। बरामद गाँजा बारे आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा जारी भीषण डढेलोका कारण उत्पन्न विषालु तुवालु छिमेकी देशहरूसँगमा फैलिएपछि दक्षिण पूर्वी एसियामा वातावरणीय तथा स्वास्थ्य संकट गइरहेको छ। इण्डोनेसियाका सुमात्रा र कालीमान्तन क्षेत्रमा एक हप्तादेखि लागेको डढेलोका कारण निस्किएको धुवा मलेसिया र फिलिपिन्ससम्म पुगेको छ। मलेसियाको सारावाक स्थित कुचिङ शहरमा वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ भने प्रदूषणका कारण त्यहाँका सयौं विद्यालय बन्द गरिएका छन्। यस्तै फिलिपिन्सको राजधानी मलिला लगायतका क्षेत्रमा पनि वायु प्रदूषण अस्वस्थकर स्तरमा रेकर्ड भएपछि सरकारले सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ। दुवै देशले तुवालो हटाउन कृत्रिम वर्षाको प्रयास पनि तीव्र बनाएका छन्। इण्डोनेसिया सरकारले आगलागी नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी दमकल विमान तथा हेलिकप्टरहरू परिचालन गरेको छ। साथै अवैध रूपमा आगो लगाउने कार्यमा संलग्न दर्जनौंलाई पक्राउ गरी कार्यवाही थालिएको छ। वायु प्रदूषण अत्यधिक बढ़ेपछि इण्डोनेसियाका छवटा प्रान्तका करिब 14 लाख विद्यार्थीलाई विद्यालयबाट घरमै बसेर अनलाइन पढ़न भनिएको छ। करिब 12,800 विद्यालयका पठन पाठन प्रभावित भएको छ। यस वर्ष जनवरीदेखि जुलाईसम्म मात्र इण्डोनेसियामा 2 लाख हेक्टर भन्दा बढ़ी वन तथा जमीन आगलागीबाट प्रभावित भएको तथ्याङ्क छ। अधिकारीहरूका अनुसार एल निनोका कारण बढ़ेको गर्मी र सुक्खापनले आगो फैलिन सहज बनाएको छ।
0: र अब खेल समाचार। एसएसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज बिहान भएको खेलमा नेपाली घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमारले नट आउट 45 रनको योगदान गर्दा ईशान पाण्डेले 20 रन जोड़े। मलेसियाका सहायक अजित अरिफ उल्लाह, वीर नदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिए। त्यसअघि वाईएसडी यूकेएम अभल बांगीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले 32.3 ओभरमा पूरै विकेट गुमाएर 103 रन जोड़ेको थियो। उसका लागि सायद अजितले सर्वाधिक 30 रन जोड़े। मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका करण केसीले 4 विकेट लिए, ललित राजवंशीले 2 तथा हेमन्त धामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। नेपालले अब समूह चरणको तेस्रो खेलमा भदौ 21 गते साउदी अरेबियासँग र अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्ने तालिका छ।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: जलविद्युत आयोजनाका सुरुङमा फँसेका कामदारको उद्धार आज पनि जारी। पहुँच मार्ग बनाइदिए चीनले दियो खाद्यान्न बोक्ने ड्रोन।
1: भोटेको सिबारीमा अझै 4,200 जना बेपत्ता। राहत र उद्धारलाई प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह।
0: कृष्ण भीरको पहिरोले सड़क अवरुद्ध हुँदा काठमाडौँमा फेरि ग्यास अभाव। आजदेखि वैकल्पिक मार्गबाट दैनिक 200 ट्रक सिलिण्डर ओसारिँदै।
1: इण्डोनेसियामा लागेको डढेलोको तुवालो दक्षिण पूर्वी एसियामा फैलिँदै मलेसिया र फिलिपिन्समा उच्च स्वास्थ्य सतर्कता।
0: र एसएससी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। घरेलु टोली मलेसिया 6 विकेटले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: रेडियो बिहानी 97.6 MHz।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ।
3: ओम टंकेश्वर इंटर।

0: प्राइजेस तपाईकै सेवामा सधैं तत्पर।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843662616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा बाबा म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र? त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, डिश होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: लस्तो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मन सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम स्टेग है रोमा।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
1: सम्पर्क मोबाइल 9741031429।
7: बुढा आज इन्टरभ्यू थियो के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
7: होइन के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु द। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
1: सम्पर्क मोबाइल 9741001349।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
11: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
12: बाबा बाबा, म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ
14: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
15: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
14: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
15: काठमाडौँ जाने बाटोपट्टि।
14: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
15: 9861975447।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न।
4: 470
3: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20

0: चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
2: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट छ घर तल
2: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
2: 98167045 47।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगर।
4: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512940934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887778।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 9741031429।
9: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाली फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850249।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छी बजारको लागि 010-4016 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
3: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
6: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
7: छैन सर के सोचिरहनु भएको छ
6: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
7: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851-108878 र 9808878

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सन ग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बगैंचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सन ग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टू विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न

0: ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धारिन एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861707454
1: 9861705447।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपाल खबर स्ट विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
6: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-4-29।
0: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बने जस्तै बन्या छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
1: 9851878, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिग बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी खेयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
3: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
3: 9861705454।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज। रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: पकाएर परिवार छिन्नमिन्न पार्यो, यस विपदले सम्पूर्ण नेपाल र नेपालीको छाती चिरेको छ। तर सबैभन्दा पीड़ादायी

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बाढ़ी प्रभावित क्षेत्रबाट आज नेपाली सेनाले गर्यो 6 जनाको उद्धार। लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट निकालियो 2 जनाको शव। अझै 4216 जना सम्पर्कविहीन, 1252 जनाको शव फेला। बाढ़ीपछि चीनतर्फ फँसेका 147 नेपाली तातोपानी नाकाबाट फर्किँदै परराष्ट्र मन्त्रीद्वारा कूटनीतिक समुदायलाई बाढ़ीबारे ब्रिफिङ। खोज तथा उद्धारमा सघाउन अस्ट्रेलियाबाट विशेषज्ञ ड्रोन अपरेटर सहितको टोली आउँदै। स्याफ्रुबेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई कुलमान घिसिङको सुझाव। कृष्णवीरको पहिरोले काठमाडौँमा ग्यासको अभाव, बाटो खोल्न रूख कटान शुरू। नुवाकोटमा 90% क्षेत्रमा विद्युत सेवा सञ्चालन। विश्वव्यापी वित्तीय बजारमा जापानी ऐनको मूल्यमा उल्लेख्य सुधार। चिनिया एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय। र एसीसी पुरूष प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। मलेसिया 6 विकेटले पराजित। अर्को खेलमा साउदी अरबसँग भेट्ने।

0: सर एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट निकालियो दुईजनाको शव सम्बन्धी खबरबाट रसुवा लाङटाङ खोला जलविद्युत आयोजना सुरुङबाट दुईजनाको शव निकालिएको छ खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले दुईजनाको शव निकालेको हो आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट दुईवटा शव निकालेको हो अहिले हाइड्रो मेकानिकल इन्जिनियरको टोली आयोजना सुरुङभित्र करिब 150 मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले जानकारी दिनुभएको छ रसुवाको बटेको सीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो प्राधिकरणका अनुसार रसुवामा 127 नुवाकोटमा 177 धादिङमा 60 गोर्खामा 69 तनहुँमा 38 नवलप्रासी पूर्वमा 218 नवलप्रासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको छ प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ बाढ़ीमा परि 5135 जना घाइते भएका छन् यस्तै नेपाली सेनाले रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित आज 6 जनाको उद्धार गरेको छ प्रभावित इलाकाबाट उनीहरूको उद्धार गरिएको सेनाले जनाएको छ आज विभिन्न प्रभावित इलाकाहरूबाट 6 जनाको उद्धार गरिएको सेनाको बुलेटिनमा बताइएको छ तिर्वे शिक्षण अस्पतालले आज पनि भोटेकोसी बाढ़ीमा फेला परेका शव गोकडामा गाड्ने तयारी गरेको छ पहिचान नखुलेका शवलाई अस्थायी रूपमा व्यवस्थापन गर्न लागि हो तिर्वे शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका अनुसार हालसम्म 177 शव व्यवस्थापनका लागि अस्पतालमा ल्याइएको थियो तीमध्ये 129 जनाको शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ 85 शव अस्थायी रूपमा गाड्न पठाइएको छ भने 21 शव परिवारले पहिचान गरी बोझेर लगेका छन् विभागका प्रमुख डाक्टर गोपाल चौधरी अनुसार लामो समयपछि फेला परेका कारण शव धेरै डिकम्पोस्ड अवस्थामा रहेका छन् कतिपय शवको अनुहार समेत चिन्न नसकिने गरी बिग्रिएका छन् भने शवको पहिचान र व्यवस्थापनमा दुवैमा जटिल बनिरहेको छ अहिले पहिचान नखुलेका शवको वैज्ञानिक विधिबाट शनाखत गर्ने प्रक्रिया अघि बढ़ाइएको छ त्यसका लागि मृतकको डीएनए नमूना टिचिङ अस्पतालमै संकलन गरिनेछ भने सम्भावित आफन्तको नमूना महाराजगंज स्थित प्रहरी अस्पतालमा संकलन गरिँदैछ नजिकको रक्त सम्बन्ध भएका आफन्तको नमूनासँग डीएनए मिलान गरेर शवको पहिचान गर्ने प्रक्रिया अप्नाइएको छ शवको संख्या अस्पतालको क्षमताभन्दा बढ़ी भएपछि भण्डारण व्यवस्थापनमा समेत ठूलो समस्या देखा परेको छ टिचिङ अस्पतालमा करिब 150 शव राख्न सक्ने क्षमता भए पनि त्योभन्दा बढ़ी शव आइरहेका छन् भोटेकोसी बाढ़ीका कारण चीनतर्फ फँसेका 147 जना नेपाली नागरिक केरूङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किने भएका छन् सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनिया पक्षले तातोपानी नाका हुँदै नेपाल पठाउने तयारी गरेको छ शुरूमा हामीलाई प्राप्त सूची 114 जनाको थियो तर पछि थपेर 147 जना हुने चिनिया पक्षबाट जानकारी आएको छ चिनिया पक्षले राहदानी नम्बर समेतको प्रणसहित उनीहरूलाई नेपाल पठाउने जानकारी गराएको छ नेपाल फर्कनेमा सिन्धुपाल्चोक नुवाकोट तथा अधिकांश रसुवा जिल्लाका रहेको बताइएको छ नाम र राहदानी मात्रै उपलब्ध गराएकाले उनीहरूको ठेगानाबारे पूरै विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँ स्थित कूटनीतिक समुदायलाई नेपालमा विपद निम्ताएको भोलि निम्त्याएको भोटेको सिपबारीको घटनाबारे ब्रिफिङ गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि उपस्थित रहनुभएको थियो। मन्त्री खनालले रसुवागढ़ी स्थित भोटेको सिनदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे सोक्रममा अवगत गराउनु भएको छ। यता भोटेकोशी बाढ़ीपछि जारी खोज तथा उद्धारमा सहयोग गर्न अस्ट्रेलियाले विशेष ड्रोन अपरेटरसहितको टोली पठाउने भएको छ। यससँगै अस्ट्रेलियाले नेपालका लागि आफ्नो मानवीय सहायता प्याकेज समेत विस्तार गर्ने भएको हो। नेपाल सरकारले सहयोगका लागि औपचारिक अनुरोध गरेपछि अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर सहितको टोली पठाउन थालेको छ। अस्ट्रेलियाले थप खोज, उद्धार तथा पुनर्स्थापना सम्बन्धी सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। सांसदहरूले बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य महामारी फैलिन नदिने गरी व्यवस्थापन गर्न र पूर्व सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सरकार प्रभावित क्षेत्रको जनस्वास्थ्यमा गम्भीर बन्नुपर्ने भन्दै ध्यान आकर्षण गराएका हुन्। प्रतिनिधि सभाको बैठकमा सुन्ने समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद डाक्टर ओजस्वी शेरचन्दले स्थलगत रूपमा आएका अध्ययन विश्लेषणका आधारमा बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य स्थिति भीड़ छ भन्ने देखिएको बताउनुभयो। रसुवामा रहेका स्वास्थ्य चौकी सामुदायिक स्वास्थ्य इकाईहरू पूर्ण रूपमा ध्वस्त भएको बताउँदै वहाँले धादिङ र त्रिशुली अस्पताल समेत प्रभावित भएको बताउनु भएको छ। रासपाकै सांसद बुद्धि प्रसाद पन्तले बेपत्ताको खोज जारी रहेको बताउँदै सरकारले गरेका राम्रा कामको भविष्यमा लेखाजोखा हुने बताउनुभयो। अर्का सांसद बुद्ध रत्न महर्जनले आपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनुभएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्याफ्रू बेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिनुभएको छ। प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार राहत र पुनस्थापनाका विषयमा लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही स्याफ्रू बेसीसम्मको सड़क सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सुझाव दिनुभयो। बाढ़ीका कारण सड़क सम्पर्क नहुँदा उपकरण पुर्याउन ढिलाइ भएको र हेलिकप्टर मार्फत आवश्यक सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहँदा कठिन भएको उहाँको भनाइ छ। यता नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन अनन्तले रसुवाको भोटेको सीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि सरकारलाई आपतकालीन राहत उद्धारदेखि दीर्घकालीन विपद व्यवस्थापनका 18 बुँदे सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रभावित क्षेत्रको अनुगमनबाट प्राप्त अनुभवका आधारमा विपत्तिको सामना गर्न राष्ट्रिय एकता र एकीकृत प्रयास आवश्यक रहेको पुनको भनाई छ। उहाँले जल विद्युत आयोजनाका सुरुङ विद्युत गृह लगायतका स्थानमा हराइरहेकाको प्रभावकारी खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। रसुवामा आएको बाढ़ीले गरेको सड़क कटानका कारण धादिङको कृष्णभीरमा व्यवस्थापनका 18 बुँदे सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रभावित क्षेत्रको अनुगमनबाट प्राप्त अनुभवका आधारमा विपत्तिको सामना गर्न राष्ट्रिय एकता र एकीकृत प्रयास आवश्यक

0: भएको छ। यता राजमार्गमा कृष्णवीरमा पहिरो पछ्याउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रूख कटान थालिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो बिहानी 97.6 MHz
5: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54 98-61-97-65-47।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।
0: रेडियो बिहानी 97.6 MHz।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 01052470 98511782 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 98512049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
7: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98617045 54
7: 98617045 47
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
8: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
9: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97140031429
11: रेडियो बिहानी 97.6 MHz
12: लस है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511782 फोन सिन्जिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
13: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
13: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि स्थापिन्छ।
13: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
13: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
13: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
13: 9861-7045-47।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी गरगहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने फेरि
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
3: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
4: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
5: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
6: प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ, विशेष गरेर अचानक भई परि आउने। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात

धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले क्षेत्र विच्छेद बनाएका ठाउँहरूको

0: मा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन, किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ। र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईलाई भुलेको छैन भन्ने तपाईले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: Beri, erata, lau.
1: Aha, kati ramro mangalsutra? Kahan bata lyago?
0: Kahan bata hunu ni? Maile didibaini sunsari ghar gahana udyog bata lyako ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
4: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड पेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 9851-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: रेडियो बिहानी 97.6 MHz
8: ल सोहे मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिम प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा
4: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
9: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
9: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
4: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाई, अघिल्लो दिनको अध्ययनमा चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न चाहिँ सिकाएको कुराहरू चाहिँ हामीले अध्ययन गर्दै थियौं र यी भजन संग्रहहरूको अध्ययनमा चाहिँ हामीले अध्ययन गर्दै गर्दाखेरि यी कुराहरू चाहिँ महसुस हुन्छ कि जीवनमा धेरै पटक हामी आफै कमजोर हुन्छौ, थाक्छौ र त्यस बेला चाहिँ हाम्रो नजर परमेश्वरतर्फ हुनुपर्छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण रहेछ।
3: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनमा पनि लेखक स्वर्गमा विराजमान परमेश्वरतर्फ आफ्नो आँखा उठाउँछन्, जसरी सेवक आफ्नो मालिकतर्फ र दासी आफ्नो मालिकनीतर्फ हेर्छन्, यसले पूर्ण निर्भरता र विनम्रताको चित्र देखाउँछ। उनीहरूले मानिसको अपमान र घृणाबाट मुक्त पाउन परमेश्वरको कृपा माग्दछन् भन्ने वास्तविक सत्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: भनेपछि दाई, आजको अध्ययनले चाहिँ हामीलाई परमेश्वरतर्फ हामीले हरेक अवस्थामा चाहिँ हिँड्नुपर्छ भन्ने सन्देश चाहिँ दिने रहेछ, होइन त?
3: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि परमेश्वरको सहायता भएकोले हामी बचाइएका छौं, त्यसैले हाम्रो उद्धार हाम्रो शक्तिमा होइन परमेश्वरको कृपामा निर्भर छ। यो वास्तविक सत्यलाई यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौँ।
2: यसले त जीवनमा आउने खतराहरूको बीचमा पनि परमेश्वर नै हाम्रो सुरक्षा हुनुहुन्छ भन्ने कुरा पनि स्पष्ट गर्दछ जस्तो मलाई लाग्छ।
3: ठिक त्यही कुरा हो भाइ। परमप्रभुमाथि भरोसा गर्नेहरू सियोन पर्वत झैं अटल हुन्छन्, उनीहरू कहिल्यै डगमगाउँदैनन्। परमेश्वरले आफ्ना जनहरूलाई चारैतिर घेराबन्दी गरेर सुरक्षा दिनुहुन्छ र हामी कुनै खतरादेखि डराउनु पर्दैन।
2: त्यसो भए दाई, यी सबै भजनहरूले चाहिँ हामीलाई विनम्रता, भरोसा, उद्धारको आशा, पारिवारिक आशिष र पश्चातापी हृदय चाहिँ सिकाउँछ जस्तो मलाई लाग्दैछ।
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हामी जति कमजोर भए पनि परमेश्वर हाम्रो सहारा हुनुहुन्छ। उहाँले नम्रलाई उठाउनुहुन्छ, दुखीलाई सान्त्वना दिनुहुन्छ र पापीलाई क्षमा गर्नुहुन्छ। यी कुराहरूलाई मनमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 123 देखि 130 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, सबभन्दा पहिले भजन संग्रह 123 देखि 125 अध्यायसम्मबाट समिष्ट रूपमा हेर्नेछौ, जहाँ हामी देख्छौ यात्रीले मन्दिरको देख्छ, त्यसपछि सियोन पर्वतको देख्छ र अन्तिममा यरुसलेमको सुरक्षामा उभिन्छ। यी भजनहरू पनि तीर्थयात्री भजनहरूको भाग हो र यसले ती तीन भजनहरूको सानो झुप्पाको रचना गर्दछ जुनले एउटै कथाको बताउँछ। भजन 123लाई आशाको आँखा भनिएको छ किनभने मन्दिर दृश्यमा आउँछ र इस्रायलका सन्तानहरू आफ्ना आँखाहरू परमेश्वर कहाँ आशामा फर्काउँछन्। मन्दिर परमेश्वर कहाँ पुग्ने साधन वा माध्यम थियो। भजन संग्रह 123 एक पदमा भनिएको छ, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने तपाईँतिर म आफ्नो आँखा उचाल्छु। जसरी यहाँ भनिएको छ, भजनकारले यो स्पष्ट बनाइरहेका छन् कि परमेश्वर मन्दिरमा सीमित हुनुहुन्न, उहाँ यरुसलेममा बाकसमा हुनुहुन्न। आलोचकहरू गलतमा छन् जब तिनीहरू भन्छन् कि इसरायलले यहोवा परमेश्वरलाई स्थानीय ईश्वरको रूपमा विचार गर्थे जो तिनीहरूका यरूसलेमको सानो मन्दिरमा बस्दथ्यो। भजनकारले अति नै पर्याप्त रूपमा स्पष्ट बनाइरहेका छन् कि इसरायलले त्यस्ता कुराहरूमा विश्वास गरेनन्। भजनकार उहाँलाई यसरी सम्बोधन गर्छन्, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने यात्री, तीर्थयात्री मन्दिरको दृश्य भित्र आउँछन् तर यसले उसलाई आफ्नो आँखा परमेश्वर कहाँ स्वर्गमा उठाउन बाध्य गर्छ। यो थाहा पाउँदै कि परमेश्वर स्वर्गमा बस्नुहुन्छ, मन्दिर चाहिँ खालि परमेश्वर कहाँ पुग्ने एक माध्यम मात्र थियो। आगे पद्धतिमा भनिएको छ, जसरी नोकरहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्दछन् र नोकरनीका आँखाले आफ्नी मालिकनीको हाततिर हेर्दछन्, त्यसरी नै जबसम्म उहाँले हामी माथि कृपा गर्नुहुन्न तबसम्म हाम्रा आँखाले त परमप्रभु परमेश्वरतिर हेर्दछन्। मित्र, जब तपाईँ कसैको निम्ति काम गरिरहनु भएको हुन्छ, तपाईँ घड़ी हेर्नुहुन्छ र आफ्नो मालिकलाई हेर्नुहुन्छ, अनि जब मालिकले तपाईँले हेरिरहेको बेला तपाईँले निश्चय नै बिना चलाकी बिना आलस काम गर्नुहुन्छ। मित्र, हामी कतिजना त्यस्तो जीवनयापन गरिरहेका छौं यो मान्दै कि परमेश्वरले हामीलाई हेरिरहनु भएको छ। मित्र, यो कुराको याद राखौं कि परमेश्वर हामीलाई हेरिरहनु भएको छ, हामी सधैँ उहाँको नजरमा हुन्छौं। अनि तीन पदमा भनिएको छ, हामीमाथि कृपा गर्नुहोस् हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस् किनकि हामीलाई साह्रै हेला भएको छ। यी परमेश्वरका सन्तानहरू विश्वमा तिरस्कृत घृणित भएका छन्, हेला भएका छन् र अहिले तिनीहरू यरूसलेममा आइरहेका छन्। तिनीहरू कृपाको माग गरिरहेका छन्। यो कुराको थाहा पाउँदै तिनीहरू पापीहरू हुन् र तिनीहरूलाई परमेश्वरको अनुग्रहको आवश्यक छ। चार पदमा भन्छन्, सुखमा बस्नेहरूका गिल्लाले र अहंकारीहरूका हेलाले हाम्रा मन अत्यन्तै भरिएको छ। इसरायल अहिले यरूसलेममा आउँछ, यानी आशाको नजरमा आँखामा तिनीहरू त्यस जनका हेरिरहेका छन् जो स्वर्गमा विराजमान हुनुहुन्छ। मित्र, आज के हामी त्यस दिशातिर हेरिरहेका छौं? त्यसपछि 124 अध्यायतिर पनि लागौं। भजन 123 चाहिँ आशाको आँखा हो जुनले भविष्यतिर हेरिरहेको छ। त्यस्तै गरी भजन 124 चाहिँ भूतकालको आँखा हो, यानि भूतकालमा तिनीहरूप्रति परमेश्वरको कृपाको इतिहासको पुनर्वलोकन। 124 एकदेखि तीन पदमा भनिएको छ, परमप्रभु हाम्रा तर्फ नहुनु भए ता इसरायलले अहिले भनोस्, परमप्रभु हाम्रा तर्फ नहुनु भए ता जब मानिसहरू हाम्रा विरूद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरूको रिस हाम्रो विरूद्धमा उठेको थियो। जब इसरायलहरूले आफ्ना पछाडिका भूतकालका इतिहासमा हेर्छन् त यो अति नै स्पष्ट छ कि परमेश्वर तिनीहरूको जीवनमा चाल चल्नुभयो, तिनीहरूको निम्ति यरूसलेममा आराधना गर्न जान सम्भव बनायो। यसको निम्ति तिनीहरू परमेश्वरलाई धन्यवाद दिइरहेका छन्, परमेश्वरको त्यो सुरक्षाको निम्ति, त्यो उहाँको अगुवाईको निम्ति। पचारमा भनिएको छ, तब बाढ़ले हामीलाई बगाइहाल्ने थियो, नदी हामी माथि भएर जाने थियो। यी चाहिँ लाल समुद्रको बाढ़ र यर्दन नदीको बाढ़हरू वा त्यो परिस्थितिहरूको बाढ़हरू थियो जुनमा तिनीहरूले धेरै पल्ट भएको आफैलाई पाए। अनि छ पदमा भन्छन्, हामीलाई तिनीहरूका दाराका शिकार बन्न नदिनुहुने परमप्रभु धन्यका हुनुहुनेछ। तिनीहरू जान्दछन् कि परमेश्वरले नै तिनीहरूलाई सहायता गर्नुभएको छ, सुरक्षा दिनुभएको छ। आठ पदमा भनिएको छ, हाम्रो गुहार स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुको नाउँमा छ। इसरायलका सन्तानहरू सृष्टिकर्तालाई आराधना गरिरहेका छन् जसले स्वर्गीयहरू र पृथ्वीहरू बनाउनुभयो। यो अति नै सुन्दर सानो भजन हो। अहिले 125 जब तीर्थयात्रीले सियोन पर्वतलाई देख्छ, उसको हृदय भविष्यको लागि प्रोत्साहित हुन्छ। हाम्रा आफ्नो हृदयहरूको लागि यसलाई हामी अहिलेको समयमा ल्याउन सक्छौ र यो भन्न सक्छौ फिलिपी 1:6 पदमा भनिएको छ, यसै कुरामा मेरो दृढ विश्वास भएर कि जसले तिमीहरूका एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनु हुनेछ। त्यसलाई सुरक्षाको गीत भनिन्छ र यो इसरायल राष्ट्रको पुनस्थापनको अगमबाडी हो। भजन 125:1 पदमा भनिएको छ, परमेश्वरमा भरोसा राख्नेहरू चाहिँ सियोन डाँडा जै छन् जो कहिले डग्दैनन् तर सदा सर्वदै रहिरहन्छ। यो तीर्थयात्रीहरू टाढाको मुलुकबाट आएका छन्। जब तिनीहरू आउँदाखेरि तिनीहरूले दूरीबाट यहुदाका पर्वतहरू पहाड़हरू डाँडहरू देखे। त्यसपछि तिनीहरूले यरूसलेमको वरिपरि रहेका पर्वतहरू डाँडाहरू देखे र अहिले तिनीहरूले वास्तवमा सियोन पर्वतलाई देख्न सक्छन्। तिनीहरू यरूसलेमतिर आइरहेका छन् र यो यरूसलेम शहरलाई स्पष्ट रूपमा देख्न सक्छन्। दुई पदमा भनिएको छ, जस्तो यरूसलेमको चारैतिर पहाड़हरू छन् त्यस्तै अबदेखि उसो र सधैँभरि परमप्रभु आफ्ना मानिसहरूका चारैतिर हुनुहुन्छ। मित्र, यो भजन ती व्यक्तिहरूको धन्य आशा भरोसा सहितको अचम्मको भजन हो जसले आफ्नो भरोसा सियोन पर्वत झैं कहिले नडग्ने नबदलिने दृढ स्थिर यहोवामा राख्छन्, परमेश्वरमा राख्छन्। त्यसपछि भजन 126:3 पनि लागौं, यो चाहिँ बाबेलको बन्धुवा कैदबाट तिनीहरूको फर्काईपछि हर्ष आनन्दको गीत हो। भजन संग्रह 126:1 पदमा भनिएको छ, जब परमप्रभुले सियोनको कैदलाई फर्काएर ल्याउनुभयो तब हामी त सपनामा भए जस्तै भयौं। तिनीहरू परमेश्वरको कृपा र सहायताले आफ्नो मुलुक यरूसलेममा फर्कन सके। यो तिनीहरूको निम्ति सपना जस्तै थियो, तिनीहरूले यसको विश्वास नै गर्न सकेका थिएनन्। दुई पदमा भन्छन्, तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गानले भरिए। तब तिनीहरूले जाति जातिका बीचमा भने, परमप्रभुले तिनीहरूका निम्ति ठूला ठूला काम गर्नुभएको छ। अहिले तिनीहरू संसारलाई साक्षी दिन चाहन्छन्। अनि तीन पदमा भनिएको छ, परमप्रभुले हाम्रा निम्ति ठूला ठूला काम गर्नुभएको छ, हामी आनन्दित छौं। मित्र, बाबेलको कैद बन्धुवा पछि आफ्नो मुलुकमा फर्किआउने इसरायलका बाँकी रहेका भक्त इसरायलीहरू रेमनेन्टले यो भजनको अर्थको पूरा गर्दैनन्। यसले तिनीहरूको राष्ट्र पुनस्थापनको पनि हेर्दछ जब तिनीहरूका मसीह प्रभु येशु ख्रिष्ट फर्किआउनुहुन्छ। अनि पद 4-6 भनिएको छ, हे परमप्रभु, दक्षिणका नदीहरू बगेझै हाम्रो कैदलाई फेरि फर्काइदिनुहोस्। रुँदै छर्नेहरू आनन्दले कराउँदै कटने गर्नेछन्। छर्नालाई रुँदै बिउ बोकेर लैजानेले आफ्ना बेटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछन्। मित्र, डाक्टर गाबालियनको यो भजनको निष्कर्षमा टिप्पणीको उद्धृत गर्न चाहन्छु। भजनको पुस्तक पाना संख्या 456 अनुसार अगमबाड़ीको यो भजनको अत्यन्त सुन्दर छ अनि यसको अन्त्य अति नै गजबको छ। हामीले सबभन्दा पहिले उहाँको बारेमा सोच्नुपर्छ जो नम्रतामा आउनुभयो र आँसुसहित अमूल्य बिउ छर्नुभयो। केवल पिताले मात्र जान्नुहुन्छ कि हाम्रो प्रभु येशूले धेरै आँसुहरू गोप्य प्रार्थनामा उहाँको उपस्थितिमा झार्नुभयो। अनि यो बिल्कुल पूर्णतामा पूर्ण रूपमा हामी स्वयंको निम्ति पनि लागू गर्न उचित कुरा हो। त्यसकारण हामी पनि रुँदै रुँदै बिउ छरौं। अर्को शब्दमा परमेश्वरको वचनको उहाँको सेवा कामहरूको छरौं। यस्ता असल काम गर्ने कुरामा हामी थकित नहौं किनकि ठिक समयमा हामी कटनी गर्नेछौं यदि हामी हरेस खाँदैनौ भने। त्यसपछि भजन संग्रह 127 लागौं। यसको मुख्य विषय हो परमेश्वर बिना बिल्डिङको भवनको व्यर्थता। यो अर्को महान तीर्थयात्री भजन हो। हामी सबभन्दा उच्च उचाई यानी उच्च स्थानमा छौं जब हामी मन्दिरको क्षेत्रमा र यरूसलेममा सियोन पर्वतमा पुग्छौं। तर यो भजनले हामीलाई स्वर्गीय स्थानहरूमा ल्याउँछ। यो भजन आज हाम्रा दिनमा हामीसँग पनि लागू छ र यसले हामीलाई परमेश्वरमाथि सम्पूर्ण भरोसाको प्रकट गर्दछ। यो भजन यसको मुख्य विषय हो परमेश्वर बिना बिल्डिङको भवनको व्यर्थता। यो अर्को महान तीर्थयात्री भजन हो। हामी सबभन्दा उच्च उचाइ यानी उच्च स्थान

0: नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवा स्थित भोटेकोशी बाढ़ीका कारण सम्पर्क विहीन भएका सैनिकका परिवारजनलाई समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढ़ीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइरहेको जानकारी दिनुभयो। यही भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीमा परि लाङटाङ राष्ट्रिय निकुञ्ज र स्वक्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरक्षा खटिएका 45 जना सैनिक हराइरहेका छन्। हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ। सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक चाड गौरा पर्व धूमधामका साथ शुरू भएको छ। बैतडीबाट संवाददाता लक्ष्मीदत्त पाण्डेको रिपोर्ट।
1: पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा शिव र पार्वतीको गाथा मिलाइने हुँदा यसलाई गीति पर्व समेत भनिएको हो। यस पर्वमा महिला र पुरूषले देवी देवताको गाथा मिलाएको ठाडखेल तथा ढुस्को खेल्ने गर्दछन्। गौरा पर्वको ऐतिहासिक तथा धार्मिक महत्वका बारेमा जानकारी दिँदै पूर्व शिक्षक शिवदत्त जोशी,
2: गौरा महान पर्व हो, यो नारी पर्व भन्नुमा अतिशयोक्ति नहोला। हिमालयकी पुत्री सुनैनाका कोखबाट पैदा भएकी हाम्री आराध्या देवी गौरा हामी चेली बेटीमा आइत आउने भएकाले यो भाद शुभ साहित्यमा हामीलाई सुख शान्ति समृद्धि दिन आउँछिन्।
1: सामाजिक सद्भावको पर्व समेत भएकाले यस पर्वमा मनोरञ्जन दिने गरिन्छ। थकाई मार्ने उद्देश्यले महिला र पुरूषले अलग अलग डेउडा खेल्ने गर्दछन्।

0: पञ्चमीका दिन मास गहत गहुँ केराउ र गुराउस गरी पञ्च विरुडाले अष्टमीका दिन टाउको पुज्ने गरिन्छ। बाघ जस्तो बलियो हुनु, स्याल जस्तो चतुर हुनु, दुबु जस्तो मौला हुनु र काग जस्तो सन्देश भाग हुनु जस्ता आशीर्वाद दिएपछि गौरव पर्व सम्पन्न भएको मानिन्छ। सामूहिक एकता र सद्भाव सिकाउने गौरा पर्व नेपालको सुदूरपश्चिम प्रदेश तथा भारतको उत्तराखण्ड राज्यमा बडो धुमधामका साथ मनाउने गरिन्छ। लक्ष्मीदत्त पाण्डे, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, बैतडी।
1: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य एसडीजीलाई अगाडि बढ़ाउन लचिलो पूर्वाधार, विविध क्षेत्र समझदारी र यातायात ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा वृहत्तर क्षेत्रीय सञ्जालमा लगानी गर्न आह्वान गरेको छ। संयुक्त राष्ट्र ग्लोबल कम्प्याक्टका सहायक महासचिव र सीईओ सान्डा ओजियाम्बोले सिंगापुरमा आयोजित एसडीजीलाई गति दिन र बेल्ट र रोड इन्फ्रास्ट्रक्चर लगानी सम्बन्धी दोस्रो ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्दै हाल एसडीजी लक्ष्यको 36% मात्र अपेक्षित प्रक्रियामा भएको र मध्यम स्तरको प्रगति गरिरहेको बताउनु भएको छ। चीनले अमेरिकालाई इरानसँग सम्बन्धित चिनिया कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरन्त हटाउन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयले बिहिबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनिया कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध हटाउन आग्रह गरेको हो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: एसियाली विकास बैंकले भोटेघुसी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापनाका लागि 50 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहिबार एसियाली विकास बैंकका देशीय प्रतिनिधि अर्नाउड काउचोइस र अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख अमृत लम्सालले हस्ताक्षर गर्नुभयो। सहयोग रकम बाढ़ी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता, सरसफाई, घाइतेहरूको उपचार तथा राहतमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यास विक्रेता कम्पनीहरूले काठमाडौँ उपत्यका बाहिर नै सिलिण्डर भरेर ल्याउन शुरू गरेका छन्। खाना पकाउने एलपी ग्यास बोकेका बुलेटहरू उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गबाट आउन नसक्ने अवस्था भएपछि बाहिर नै सिलिण्डर भरेर ढुवानी हुन थालेको नेपाल आयल निगमले जनाएको छ। साल्ट ट्रेडिङ कर्पोरेशनको एफटीसी ग्यास ब्रिगन्जको मनोज ग्यासमा भरिएको छ भने साईबाबा ग्यासले चितवनमा भरेर काठमाडौँ ल्याउने गरेको छ। यस्तै बाबा ग्यास पनि चितवनमा भरेर काठमाडौँ ढुवानी गरेको नेपाल एलपी ग्यास उद्योग संघका सदस्य बाबा ग्यासका संचालक विमल कालाखेतीले बताउनुभयो। यसै गरी गैंडाकोटको जानकी ग्यासमा श्रीराम ग्यास, हेटौँडा

0: सहारामा एभरेस्ट र सुगम परासीको चण्डी ग्यासमा सगरमाथा ग्यास सिलिण्डर भरेर राजधानी ढुवानी गरिएको छ। नेपाल आयल निगमले अनुमति दिएपछि काठमाडौँ उपत्यका आसपासका विभिन्न 16 ग्यास उद्योगले उपत्यका बाहिर नै सिलिण्डर भरेर ढुवानी गर्न शुरू गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चमले जानकारी दिनुभयो। उपत्यका र छिमेकका जिल्लामा नेपालको कुल ग्यास खपतको 40% ग्यास खपत हुने अध्यक्ष चन्दले बताउनुभयो। नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा 7,600 रुपियाँले बढेर प्रतितोला 3,04,900 रुपियाँमा कारोबार भएको छ। यस्तै बिहिबार चाँदीको मूल्य 145 रुपियाँले बढेर प्रतितोला 4,725 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
2: एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा व्यवहार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो। यसअघि भएको पहिलो खेलमा नेपालले बहरानलाई पराजित गरेको थियो। मलेसियाले नेपाललाई जितका लागि 104 रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपाल 21.4 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि अर्जुन कुमारले सर्वाधिक 45 रनको योगदान दिए। त्यसै गरी ईशान पाण्डेले 20, दिपेन्द्र सिंह ऐरी 12 तथा रोहित कुमार पौडेलले 10 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले 32.3 ओभरमा सबै विकेट गुमाउँदै 103 रनमा समेटिएको थियो। मलेसियालाई 103 रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै 4 विकेट लिएका थिए। त्यस्तै ललित नारायण राजवंशीले 2 विकेट तथा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए। नेपालले अब आफ्नो तेस्रो खेल 21 गते साउदी अरेबियासँग खेल्नेछ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफद्वारा आयोजित 23 संस्करणको पल्सर स्पोर्ट अवार्डमा भलिबल खेलाड़ी मीना सुनाले मतका आधारमा पीपुल्स च्वाइस अवार्ड जितेकी छिन्। मीनाले कुल 29.4% मतसहित अवार्ड जितिन्। कराँतीकी मनिषा कुमारी बोहराले युवा वर्ष खेलाड़ीको अवार्ड जितिन्। दृष्टिबीन महिला क्रिकेट खेलाड़ी सुषमा तामाङले पारा एथलेटिक अफ दि इयरको अवार्ड प्राप्त गरिन्। त्यसै गरी कराँतेका कुशल श्रेष्ठले वर्ष प्रशिक्षकको अवार्ड जितेका छन्। ब्याडमिन्टनका पुराना खेलाड़ी कुमार मोहन बहादुर साई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। कराँतेकी सुपर वुमेन एरिका गुरूङ लगातार दोस्रो पटक नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डको उत्कृष्ट महिला खेलाड़ी विधामा सम्मानित भएकी छिन्। एसियाली च्याम्पियनशीपमा पदक जित्न सफल बक्सिङका अप्रिल राणा सर्वोत्कृष्ट युवा खेलाड़ी घोषित भएका छन्। कराँतेका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्डबाट सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफद्वारा आयोजित 23 संस्करणको पल्सर स्पोर्ट अवार्डबाट 9 विधामा खेलाड़ी तथा खेलकर्मी सम्मानित भएका छन्।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिक्तम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाडौँको अधिक्तम 28.3 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। पोखराको अधिक्तम 30.2 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 18.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिक्तम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 38.7 मिलिमिटर। र दिपायलको अधिक्तम 33.3 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 0.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी। आज 6 जनाको उद्धार। भोटे कोशी बाढ़ीमा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। भदौ 23 गते जेएनजी दिवसको सार्वजनिक विदा। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा वैकल्पिक मार्ग खोल्न अध्ययन शुरू। दिगु विकास लक्ष्यका लागि 72 क्षेत्रीय सञ्जालमा लगानी गर्न राष्ट्रसंघको आह्वान। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जीत। घरेलु टोली मलेसिया 6 विकेटले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: जैले पनि तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
3: रेडियो बिहानी 97.6 MHz
5: सुन्न नबिर्सनुस् है।
6: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
7: साझा खबर अब सारा नेपाल तपाईसँग।
8: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
1: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो। त्यो होइन, उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
0: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फँसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
2: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
0: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। द्रुतमार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रु। मस्याङदी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
5: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
4: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसूल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसूलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमा कि मगरले भन्नुभयो,
6: तल आयो भने चाहिँ भगवान जाने बोर्डर छेउमा आयो भने चाहिँ, तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले,
7: अहिलेसम्म केही सम्पर्क
6: भएको छैन, ग्रुपमै छैन सम्पर्क छैन।
7: सुमामा कतिजना हुनुहुन्छ?
6: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जनै सम्पर्क बिन्छ। त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त, उनीहरूको केहीलाई नाम लिँदैन भनेर भने जस्तो लाग्छ क्या।
4: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान सञ्चालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। अब महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यहीँ केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
4: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
2: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
8: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
4: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
9: सन्तोषी रावल।
0: बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
10: त्यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाइ पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ।
0: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
13: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
12: रसुवा बाढीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
14: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाइ पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात गर्ने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले त्यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टोली पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक टेस्ट अर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटोमा विशेष टोखा सहरी सडक खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सडक खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाले हामी शङ्का लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
12: रसुवाको उत्तर गया गाउँपालिकाले बाढी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाइ छ।
15: उत्तर गया 5 गोगटिटार केन्द्र बनाएर सबै आउने साथीहरू संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होलिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेको छ।
16: कसैले कस्तो सहयोग गर्नु भएको छ, कसैले कस्तो सहयोग गर्नु भएको छ होइन, त्यो सबैले हाम्रो एउटा प्याकेजिङ गरेछन्। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेको छ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्जन ब्रस त्यस्तै त्यस्तै कुराहरू हुन्छ। घरविहीन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त दुईटा वडामा सडक सञ्जाल छ, पालि तिनवटा वडामा धेरै थोरै हेलीबाट पनि लगिरहेको छ। अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खादिङ हुँदै जाने एउटा बाटो भेटेको छ, त्यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
12: बाढी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशु पंक्षी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशु पंक्षीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको वरपर पनि मरेका पशु पंक्षी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
0: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जलमापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
17: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोट प्रति आकृष्ट गरेको छु।
0: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
20: धन्यवाद लीलजी।
19: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा भौतारी रहनु भएको थियो। खास के हो जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
20: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको थिएँ।
19: रसुवामै पुग्नु भयो?
20: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
19: जाजरकोटका वासिन्दाहरू पनि थियो
20: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
19: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
20: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइराखेको छ।
19: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो भने
20: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तर गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिरीबाट रेस्क्यु गरेर जाजरकोट पठाइसकेका
19: उद्धारमा पनि आउनु भयो त्यहाँ
20: होइन उद्धार
19: कतिजनाको उद्धार भयो जाजरकोट
20: बासिन्दा 9 जना चाहिँ उद्धार भयो र उहाँहरूसँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
19: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँ के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
20: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यु गर्यौं, हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यु गर्यौं। त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरीमाट मार्फत हामीले रेस्क्यु गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ, हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वराज आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यु चाहिँ प्रभावकारी भएन, सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद।
19: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
20: होइन, सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन।
19: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो, जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
20: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो, आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घरसम्म उद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
19: तपाईँले उद्घाटन गर्नुभयो, बनाउनु पर्ने कति
20: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो, किनभने विभिन्न नेपालका यी प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
19: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
20: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अर्थ का बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं, अब त्यो स्पीड लिन्छ त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आशंका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेकोसीको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
5: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
0: भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा भदौ 22 राष्ट्रिय शोक 23 गते जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ। मर्स्याङ्गदी नदीमा जल सतह सतर्कता तह पार गरेको छ। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन्। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ।
7: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 8 बज्यो।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: ओ मेज्यू नमस्कार है।
3: नमस्कार नमस्कार मेज्यू नमस्कार।
2: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
2: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
0: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।